0: Mania, Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर.
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना.
4: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल.
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर. प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा. फोन 0665201552.
4: मोबाइल 97460054.
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता.
5: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो.
6: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ. ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ.
5: जान त जाने, बरु कहाँ जाने होला खै.
6: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि.
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ.
8: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर. सम्पर्क नम्बर 98465000271 र 98065772.

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 26 गते मंगलबार, सन 2026 अगस्त 11 तारीक साउन कृष्ण पक्षको घण्टा कर्ण चतुर्दशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिकोत्सव मनाउँदै गरेका नवलप्रासीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
0: 200 अर्ब रूपैयाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
1: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारी को क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
3: सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो।
0: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
1: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी कैंसर इंस्टीट्यूट।
5: फोन 056-494-333 4-93-555।
0: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनैतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिनुभएको छ। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको। भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूको भनाई छ। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूत संघको छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनैतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गर्छन्। गएको 13 प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतहरूसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गएको 25 र जेठ 12 काठमाण्डौस्थित राजदूतहरूसँग संयुक्त भेट गर्नुभएको थियो। भारतका लागि पूर्व राजदूत डाक्टर लोकराज बरालले प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ। यस्तै भू राजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्नेतले भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनैतिक भेटवार्ता नगर्ने पूर्व अडानमा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनुभयो। निकट छिमेकीहरूसँग कूटनैतिक प्राथमिकतामा पर्छन् भन्ने महसुस गर्नु महत्वपूर्ण छ, बस्नेतले भन्नुभयो। तर अबको परीक्षा भनेको यस्ता कूटनैतिक भेटघाटले लगानी, कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि, विकास र सुरक्षा समझदारीमा के कस्तो योगदान गर्छन् भन्ने हो। यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने उहाँले टिप्पणी गर्नुभएको छ। आजका सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाएको बारे खबर छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्राउन आग्रह गर्नुभएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्राउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। उद्योगले नाफा कमाए मात्र पुनः लगानी गर्ने र त्यसबाट मात्र उत्पादन बढ़ने अनि रोजगारी सृजना हुने अर्थमन्त्रीको भनाई थियो। 200 अर्ब लगानी थपिने शीर्षकको खबर गोर्खा पत्रमा छ।
0: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाण्ड उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट, घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अड़चनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो। 2076 सालमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपोत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौ। खरिद गर्ने वा बैना दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौ। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाई छ। कुनै कम्पनी कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 76 साल अघि नै 50 वटा फ्ल्याट बिक्री गरे। त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताको नाममा पास समेत भयो। बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहनीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढ़ाएको बताउनुहुन्छ। हदबन्दीका कारण रोकियो 2000 फ्ल्याट र घर घरेडीको स्वामित्व हस्तान्तरण शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा वैदेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
11: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89
12: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई, 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाड़ा घटाउने र नयाँ इजाजत पत्रमा कड़ाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि बढ़ाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथी महेश केवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कार्यवाही गर्न थालेपछि विवाद किन बढ़दै गएको हो भनेर सोध्नु भएको छ।
3: पछिल्लो समय अक्षरश कानूनको पालना गराउने ढंगले चाहिँ कार्यहरू अगाडि बढ़ाएको छ, तर हाम्रो चिन्ता कहाँनिर हो भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरश पालना गराउनतर्फ लगाउँ। पुरानो थितिविधिमा रहेर, पुरानै ऐनको व्यवस्थापनमा रहेर हामीले चाहिँ कानूनको अक्षरश पालना गर्न सक्ने अवस्था छैन। तपाईँहरू कानूनको अक्षरश पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौ।
4: यसमा सर, जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्नु के भन्ने? यसलाई
3: सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ, त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो। एउटा त्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु, यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो। मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी बुझेका छौं। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई।
4: यो सुन्ने समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ, यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
3: यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधानको हुने कुरा हो।
4: तर मार चाहिँ अन्तिममा गएर श्रमिकहरू नै पर्ने देखिन्छ, यसको विषयमा समाधानको विषयमा सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौं?
3: हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको, एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले माग मागेका छौं, त्यो 15 बुँदामध्ये केही बुँदाहरू कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ। बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो। सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं। यो 2-3 दिन हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं।
4: सरकारले चाहिँ तत्काल वार्तामा नबसी अबको कदम चाहिँ के हुन्छ?
3: सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौं। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौं नै भन्ने हो।
1: उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री। उहाँसँग सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। फेरि पनि खबरकै सिलसिला, रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढ़ी आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: निजामती सिभिल अस्पतालमा बिरामीको भीड़ बढ़ेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भीड़ बढ़ेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबैलाई आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपीडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनोकोलोजी, युरोलोजी, हाड जोड्ने लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 सम्म बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउने नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढ़ेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियारले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रचार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेको बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोकको मन्दन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले संचालनमा ल्याएको एमपी एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ। किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ।
3: अब विदेशको खबर। दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ। भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पाल्मारमा रहेको थियो। भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सड़कमा निस्किएका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन्। भूकम्प इक्वेडर, पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो। अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे लास इस्त्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ। भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन्। अमेरिका, दक्षिण अमेरिका, यूरोप र मध्यपूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्।
4: अब खेल सम्बन्धी खबर। सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन्। नेपाल क्रिकेट संज्ञानले हिजो रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ। सन्दीप सन् 2022 पछि फेरि राष्ट्रिय टोलीका कप्तान बनेका हुन्। उनले 2022 को अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए। केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इण्डिज लागेका थिए, तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो। त्यसपछि रोहितले 2020 र एक दिवसीय नेपालको कप्तानी गर्दै आएका थिए। फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो। त्यसैता क्यानले दिपेन्द्रलाई नै आधिकारिक मा एक दिवसीयको उपकप्तान बनाएको थियो। सन्दीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाड़ी हुन्। उनले 77 खेलमा 154 विकेट लिएका छन्। तर हालै नेदरल्याण्डस भ्रमणमा विश्वकप लीग टूको शुरूआत 3 खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्याण्डस विरूद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो। दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको

0: नेतृत्व सम्हाल्नेछन्। दुईपटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाड़ी हुनेछन्। सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ, जुन एशिया कपको छनौट आधार पनि हो। यसैबीच भुर्तेल सम्बन्धी खबर, नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी20 प्रतियोगिताका लागि 15 सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ। कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो। अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित त्रितराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुमरे, कुशल मल्ल, लोकेश बम, रशीद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एण्ड टी20 पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध मैत्रीपूर्ण श्रृंखला खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। कोशी र मधेस प्रदेश बाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती, बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तर क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
0: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपीटीसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको संचालक समिति बैठकले एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो।
1: र सुनसरीको कप्तानगंजमा साउन 10 भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङ बीच हिजो भएको सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने लगायत सहमति भएको हो। काया कैरनमा अब पालो उखानको।
0: पटुकाको खाजा, बटुवाको बटुकाको भात।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
1: 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
0: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
1: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
0: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
1: र अन्त्यमा आजको कार्टुन। रविन सायमीले झण्डै 16 वर्ष अघि बनाउनु भएको सिंहदरबार र शासनको विषयमा केन्द्रित यो कार्टुन अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ सिंहदरबार अगाडिबाट दुईजना पैदलै हिँड्दैछन्। उनीहरू एक आपसमा कुराकानीको क्रममा भन्दैछन्, सिंहदरबार अर्थात सिंहको दरबार, तर आजसम्म यहाँ स्यालहरूले मात्र राज गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
1: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74-065।
1: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
3: स्थान, सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सर साथ लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 6:35 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ग्यास प्रभाव प्रति सोभिएको ध्यानकर्षण, विद्यार्थीलाई सहज आपूर्तिको माग। लमजुङमा एक वर्षमा 9 जना कुष्ठरोग, 14 वर्ष मुनिका 1 जना संक्रमित। बेसी सहर र सुन्दर बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी। लमजुङ प्रहरीमा एक आर्थिक वर्षको अवधिमा 13 वटा जबरजस्तीकरणी सम्बन्धी घटना तर्त। र राइनसको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा विशेष जीवन दर्शन प्रशिक्षण कार्यक्रम। अब समाचार विस्तारमा। लमजुङको सदरमुकाम बेसी शहरमा देखिएको एलपी ग्यास प्रभावप्रति मर्स्याङ्दे बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ। डेरा गरी अध्ययनरत विद्यार्थीहरू ग्यास नपाउँदा दैनिक जीवनसँगै अध्ययन र परीक्षाको तयारी प्रभावित भएको भन्दै सोभियोले समस्या समाधानका लागि सहायक प्रमुख जिल्लाधिकारी दीपक पौडेललाई ज्ञापन पत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न ध्यानकर्षण गराएको हो। जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा दुर्गम क्षेत्रबाट उच्च शिक्षाका लागि आएका विद्यार्थीहरू बढ़ी प्रभावित भएको उल्लेख छ। खाना पकाउन ग्यासमै निर्भर रहनुपर्ने भएकोले वैकल्पिक व्यवस्था नहुँदा समस्या गम्भीर बनेको सोभियोका अध्यक्ष मदन कुमार विकले बताउनुभयो। ग्यास आपूर्तिमा देखिएको कमी, सिलिण्डरको सहज उपलब्धता नहुनु र वितरण प्रक्रियामा देखिएको अस्पष्टताका कारण विद्यार्थीको दैनिकी प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख छ। यसले अध्ययन र परीक्षाको तयारीमा समेत असर पारेको सोभियो अध्यक्ष विकको भनाइ छ। त्यस्तै अभावको अवस्थामा काला बजारी र मूल्य वृद्धि हुन सक्ने जोखिम औल्याउँदै सोभियोले बजार अनुगमन र नियमन कड़ाई गर्न माग गरेको छ। सोभियोले विद्यार्थी परिचय पत्रका आधारमा डेरा गरी बस्ने विद्यार्थीलाई प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउन साथै आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। त्यसै गरी कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ी असूल गर्नेहरूमाथि कानूनी कार्यवाही गर्न पनि सोभियोले माग गरेको छ। सोभियो अध्यक्ष विकले विद्यार्थीको समस्याप्रति प्रशासनले तत्काल प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन्। लमजुङमा आर्थिक वर्ष 2082-83 9 जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा भेटिएका 9 जना बिरामी मध्ये 7 जना पुरूष र 2 जना महिला रहेका छन्। तीमध्ये 14 वर्ष मुनिका 1 जना बालबालिका पनि कुष्ठरोगमा संक्रमित भएका छन्। पालिकागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै बेसी शहर नगरपालिका र सुन्दर बजार नगरपालिकामा 3-3 जना कुष्ठरोगका बिरामी भेटिएका छन्। त्यस्तै राइनस नगरपालिका, मर्स्याङ्दी र कोलस सुथार गाउँपालिकामा 1-1 जना बिरामी भेटिएका छन्। त्यसै गरी सोही समयमा मध्य नेपाल नगरपालिका, दुर्दी र दूधपोखरी गाउँपालिकामा भने कुष्ठरोगका नयाँ बिरामी भेटिएका छैनन्। पालिकागत विवरण अनुसार बेसी शहर नगरपालिकामा 3 जना पुरूष, सुन्दर बजार नगरपालिकामा 2 जना पुरूष र 1 जना महिला तथा राइनस नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा 1-1 जना पुरूषमा कुष्ठरोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। यसअघि आर्थिक वर्ष 2081-82 लमजुङमा 7 जना कुष्ठरोगका बिरामी भेटिएका थिए। उक्त वर्ष बेसी शहर नगरपालिकामा सबैभन्दा धेरै 4 जना, मध्य नेपाल नगरपालिकामा 2 जना र सुन्दर बजार नगरपालिकामा 1 जना बिरामी भेटिएका थिए। कुष्ठरोग समयमै पहिचान गरी नियमित उपचार गरेमा निको हुने रोग हो, तर रोगबारे पर्याप्त जानकारीको अभाव, सामाजिक डर र गलत धारणाका कारण कतिपय बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न ढिलाइ गर्ने गरेका छन्। त्यसैले स्वास्थ्य कर्मीहरूले शरीरमा लामो समयसम्म रहने सेतो वा रातो दाग, हातखुट्टामा झमझम वा कमजोरी जस्ता लक्षण देखिए सकिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन्। लमजुङमा पछिल्लो समय कुष्ठरोगका बिरामीको पहिचान र उपचारमा स्वास्थ्य संस्थाले नियमित निगरानी तथा खोजी कार्यलाई प्राथमिकता दिँदै आएको छन्। रोग लुकाउने भन्दा समयमै परीक्षण र उपचारमा जोड़ दिन सके कुष्ठरोगका कारण हुने जटिलता र अपाङ्गता रोक्न सकिने स्वास्थ्य कर्मीहरूको भनाई छ। लमजुङमा एक आर्थिक वर्षको अवधिमा मात्रै 13 जबरजस्तीकरणी सम्बन्धी घटना भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा गत आर्थिक वर्षमा दर्ता भएका जबरजस्तीकरणी सम्बन्धी मुद्दाको तथ्याङ्कले सो देखाएको हो। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 श्रावणदेखि असार मसान्तसम्मको अवधिमा जबरजस्तीकरणी सम्बन्धी 11 र जबरजस्तीकरणी उद्योगमा 2 गरी 13 दर्ता भएको छ। जिल्लामा अघिल्ला आर्थिक वर्षको तुलनामा जबरजस्तीकरणी र यौन दुर्व्यवहार सम्बन्धी घटनामा कमी आएको प्रहरी तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा मात्रै जबरजस्तीकरणी सम्बन्धी र बाल यौन दुर्व्यवहार सम्बन्धी जिल्ला प्रहरीमा 18 मुद्दा दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा जबरजस्तीकरणी सम्बन्धी 14 मुद्दा परेको थियो भने जबरजस्तीकरणी उद्योग सम्बन्धी 1 मात्रै मुद्दा दर्ता भएको थियो। सो बाहेक 3 बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता भएका थिए। जिल्लामा भएका यौनजन्य अपराध सम्बन्धी घटना मध्ये अधिकांश घटनामा छिमेकी पीड़क भएको पाइएको छ। यौनजन्य अपराधमा अधिकांश पीड़ित 20 मुनिका रहेको पनि प्रहरीको तथ्याङ्कले देखाएको छ। बढ़दो बेरोजगार छाड़ा संस्कृति मदिराजन्य वा उत्तेजक खानपिन कुलत यौनको सकारात्मक शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगले पनि बलात्कारको घटना हुने गरेको प्रहरीले जनाएको छ। जबरजस्तीकरणी जघन्य अपराध हो। 16 भन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भए पनि जबरजस्ती अन्तर्गत पर्ने कानूनमा उल्लेख छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: क्यों भविष्य में चिंता क्यों पारे मोइंदी
7: आकी वा आंगी गई इंश्योरेंस कियम।
6: ओहो थदै मरी गा चील मुमै
7: ये भयो समस्या खै बिस्या पैनिक आंगी प्लान तम
6: लौ छैली मु बिस्यामी नै बिनी छ्याबा बन्दिल परे।
7: रिलायबल लाइफ इन्स्योरेन्स, चिन्ता आंगी समाधान,
6: छ्याबा मी छ्याबा रोजाई।
8: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
8: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बट्ट, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
13: विगत 12 वर्षदेखि लम्जुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लम्जुङ पुरानो लम्जुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लम्जुङ मोडेल हस्पिटल, बेसीसर 7 लम्जुङ। सम्पर्क 0665200004, 98400506063।
14: मर्संग FM 95 MHz।
0: पछि स्वागत छ अब बाँकी समाचार। रायनस नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा श्रावण महिनाको अन्तिम सोमबार विशेष जीवन दर्शन प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ। मनोक्रान्ति योग गुरू डाक्टर योगी विकास नन्दको प्रमुख अभिभावकत्वमा आयोजित कार्यक्रममा वहाँले मानिसको समस्या र त्यसको समाधान दुवै आफैभित्र रहेको बताउनुभयो। समस्या समाधानका लागि सही विधि र जीवन जिउने कला जान्न आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताले सामाजिक जीवनमा मानिसले जीवन जिउने कला सिक्नुपर्ने बताउनुभयो। वहाँले सबै मानिस सामाजिक प्राणी रहेको र सामाजिक जीवन जिउँदा जीवन जिउने कला जान्नुपर्ने र गुरूहरूबाट यस्ता कला र विधि सिक्न सकिने बताउनुभयो। कार्यक्रममा सर्वोदय सेवाश्रमका सल्लाहकार तथा योग गुरू कञ्चन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा योग गुरू डाक्टर योगी विकास नन्दले सर्वोदय सेवाश्रम परिसरमा निर्माण गर्न लागि आरोग्य पथको शिलान्यास समेत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लम्जुङका प्रमुख पूर्ण बहादुर गुरूङ, रायनस नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरूङ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल लम्जुङका प्रमुख विकास अधिकारी, रायनस नगरपालिकाका विभिन्न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, सामाजिक तथा धार्मिक संघ संस्थाका प्रतिनिधि, वालिङ साङ्जाबाट आएको बोलबम समितिको टोली लगायत सयौं भक्तजन तथा श्रद्धालुको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा धर्मनाथ धाममा सामूहिक रुद्री समेत लगाइएको थियो। रुद्रीमा विभिन्न समुदायका दर्जन भन्दा बढ़ी व्यक्तिहरू सहभागी रहेको थियो। धार्मिक तथा सामाजिक सद्भाव सहित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी श्रद्धालुहरूले आश्रममा रसिद मार्फत 49,170 रूपियाँ दान तथा भेटी प्रदान गरेका छन्। दान पेटिका तथा अन्य भेटीबाट प्राप्त आमदानीको विवरण भने पछि सार्वजनिक गरिने आश्रमले जनाएको छ। मध्य नेपाल नगरपालिकाले गुरूङ समुदायको सांस्कृतिक पर्व टोटेको अवसरमा आज स्थानीय विदा दिने भएको छ। गण्डकी प्रदेशमा गुरूङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार टोटे पर्व सांस्कृतिक पर्वको रूपमा धूमधामका साथ मनाउँदै आएको परम्परालाई मध्यनजर गर्दै नगरपालिकाले स्थानीय विदा दिने निर्णय गरेको हो। नगरपालिकाका अनुसार यही साउन 26 गते अर्थात नेपाल सम्बत 1146 दिल्लगा चतुर्दशीका दिन पर्ने मंगलबार मध्य नेपाल नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय सामुदायिक तथा संस्थागत शैक्षिक संस्था स्वास्थ्य संस्था तथा अन्य संघ संस्थामा स्थानीय विदा रहनेछ। नगरपालिकाले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै टोटे पर्वको अवसरमा मध्य नेपाल नगरपालिका तथा देश विदेशमा रहेका सम्पूर्ण महानुभावमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको छ। नगर प्रमुख रमेश पाण्डेद्वारा जारी सूचनामा टोटे पर्व गुरूङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकोले यसको संरक्षण र प्रवर्धनमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारी रोजगारीको सुनिश्चितताका लागि विभिन्न नबुदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। देशभरका सिटीभिटी शिक्षा तथा कार्यालयमा कार्यरत 2000 भन्दा बढ़ी कर्मचारी सोमबारदेखि सानो टिमी स्थित केन्द्रीय कार्यालय बाहिर अनिश्चितकालीन धरनामा बसेका छन्। आन्दोलनका क्रममा सुरक्षाका कारण कर्मचारीलाई कार्यालयको गेटभित्र प्रवेश गर्न दिइएको छैन। आन्दोलनरत कर्मचारीका अनुसार सिटी भिटेमा 90% भन्दा बढ़ी कर्मचारी करार तथा ज्यालादारीमा कार्यरत छन्। परिषदले 932 स्थायी दरबन्दी सिर्जना गरे पनि हाल 529 जनाको मात्रै स्थायी पदपूर्ति भएको उनीहरूको भनाई छ। बाँकी पदमा करार तथा ज्यालादारी कर्मचारी कार्यरत छन्। कर्मचारीले 2 महिनाको करार सम्झौता हटाएर कम्तीमा 1 वर्षको सेवा निरन्तरता दिनुपर्ने रोजगारीको सुनिश्चित गर्नुपर्ने समान कामको समान ज्याला लागू गर्नुपर्ने सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराउनुपर्ने र सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। त्यस्तै सरकारले 2083 असार 32 गते गरेको 7 बुँदे निर्णय कार्यान्वयन कर्मचारीको अनुभव तथा योगदानको मूल्यांकन गरी स्थायी समाधान खोज्नुपर्ने र सुशासन कायम गर्नुपर्ने उनीहरूको माग छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: ग्यास प्रभावप्रति सोभिएको ध्यानाकर्षण विद्यार्थीलाई सहज आपूर्तिको माग। लमजुङमा 1 वर्षमा 9 जनामा कुष्ठरोग 14 वर्ष मुनिका 1 जना संक्रमित बेसी सहर र सुन्दर बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी। लमजुङ प्रहरीमा 1 आर्थिक वर्षको आवादीमा 13 वटा जबरजस्ती गराउने सम्बन्धी घटना दर्त र राइनसको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा विशेष जीवन दर्शन प्रशिक्षण कार्यक्रम। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता, आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। पीपीपीली इकाई 2083/27 भोलेटार इकाई 2083/28 विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565428, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565452, विवेक तिवारी 98466-34609।
2: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
3: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
2: जान त जाने, बरु कहाँ जाने होला खै।
3: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी।
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो बैंक चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32।
6: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008260।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट पाएँ नि त्यही सिलाए नि
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
3: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 98461-92406 र 98164-374
5: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
3: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
7: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
7: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244

0: हो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
1: बाप्रे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसात, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

नमस्कार, कृषि विकास कार्यालय लमजुङको सहकार्यमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम कृषिका कुरा लिएर म लक्ष्मी घले उपस्थित भइसकेको छु। कार्यक्रम कृषिका कुरा नवौं भागमा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँले एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org, हाम्रो पात्रो र रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रत्यक्ष सुन्न सक्नुहुनेछ। हरेक मंगलबार बिहान 7:30 बजे कृषि सम्बन्धी किसानहरूले जान्नै पर्ने विभिन्न विषय लिएर हामी आएका छौं। आशा छ यो कार्यक्रमले तपाईंलाई कृषि उत्पादन वृद्धि गर्न र उत्पादनको क्रममा तपाईंले परेका प्राविधिक समस्या समाधानका लागि पनि विशेष सहायता पुग्नेछ। यो कार्यक्रम बिल्कुल कृषक केन्द्रित कार्यक्रम हो। हामी यो कार्यक्रममा मौसम अनुसारको कृषि जानकारी राख्नेछौ। कृषकहरूका विभिन्न समस्याहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्याउने कुनै पनि जिज्ञासा वा प्राविधिक सल्लाहका लागि कृषि विज्ञको परामर्श पनि यो कार्यक्रममा राख्नेछौ। मौसम अनुसारका खेती प्रणाली बारे जानकारी दिनु यो कार्यक्रमको मुख्य विषय हो। कार्यक्रम अन्तर्गत अघिल्लो हप्ता हामीले सुन्तलाजात फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारी राखेका थियौ। सुन्तलाजात फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापनको बारेमा तपाईंले धेरै जानकारी पाउनुभयो भन्ने हामीले विश्वास गरेका छौ। आजको कार्यक्रममा भने हामीले बिल्कुलै नयाँ विषय लिएर आएका छौ। आज हामी तपाईंलाई बेमौसमी तरकारी खेतीको बारेमा महत्वपूर्ण जानकारी राख्नेछौ। नेपालमा विविध किसिमको हावापानी तथा यसका ससाना क्षेत्रहरू रहेका छन्। यहाँ ऋतुमा विविधता हुनुका साथै मासिक, साप्ताहिक र अरू दैनिक रूपमा तापक्रम, प्रकाशको तीव्रता र आर्द्रतामा तलमाथि हुने हुन्छ। त्यसैले विभिन्न बालीहरूको गुणमा असर परिरहेको हुन्छ। खास गरी हाम्रो देश 23.5 डिग्री आछम्स भन्दा अगाडि रहेकोले यस्तो तलमाथि तथा विविधताको अवस्था रहने हुन्छ। कहिले ज्यादै गर्मी, कहिले प्रकाशको तीव्रता र कहिले मन्दता, कहिले बढ़ी आर्द्रता, कहिले निकै कम आदि हुने हुनाले वर्षे तरकारी हिउँदमा नपाइने र हिउँदे तरकारी वर्षायाममा नपाइने हुन्छ। सबै तरकारी बालीहरू सबै मौसममा प्राप्त गर्नको लागि उत्पादन गर्ने स्थलहरू बाहिरी वातावरण भन्दा छुट्टै बाली उत्पादन सहज बनाउने कृत्रिम प्राविधिक क्रियाकलापलाई नै बेमौसमी तरकारी प्रविधि भनिन्छ। यो प्रविधिले अहिले नेपालमा किसानहरूले ग्रहण गर्दै राम्रो आय आर्जन गरिरहेको अवस्था छ। नेपालको हावापानी र भूभनोटका आधारमा तराई, भित्री तराई, बेसी, टार र खोज, मध्य पहाड़, उच्च पहाड़ आदि क्षेत्रमा बेमौसमी तरकारी खेती गर्न सकिन्छ, तर फाइदाको दृष्टिकोणले यातायातको सुविधा भएको ठाउँलाई मात्र लिन सकिन्छ। समुद्री सतहबाट हरेक 300 मिटरको उचाइमा 1 डिग्री सेन्टिग्रेड तापक्रम घट्दै जाने हुनाले त्यसै अनुसार बेमौसमी तरकारी उत्पादनको समय र तरिका अपनाइन्छ। नेपालमा खास गरी असारदेखि मंगसिरसम्म उत्पादन गरिने तरकारी बालीलाई बेमौसमी तरकारी बाली भनिएको छ। यो समयमा उत्पादन हुने तरकारी अभाव हुने र बढ़ी मूल्य पर्ने हुन्छ र यही कारणले किसानहरू बढ़ी आकर्षित भइरहेका छन्। विशेष गरी मुख्य समयमा वा मुख्य मौसममा बाहेक समयको केही अघि वा पछि उत्पादन गरिने तरकारी खेती प्रविधिलाई बेमौसमी तरकारी खेती भनिन्छ। प्राय सबै प्रकारका तरकारी बालीहरूको बेमौसमी खेती गर्न सकिन्छ। सुनौ बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरू। बढ़ी आमदानी हुने, चाँडै आमदानी हुने, बेमौसममा पनि ताजा तरकारी उपभोग गर्न पाइने, जसले पोषण तत्व उपलब्ध हुन सहयोग पुग्ने, विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने, स्थानीय स्तरमा नै दक्ष, अर्धदक्ष तथा प्राविधिकहरूले रोजगारी पाउने अवस्था सिर्जना हुने, तरकारी खेतीको व्यवसायीकरण हुने आदि, मूल्य राम्रो पाउने र बजारीकरणको समस्या नपर्ने, खेर गइरहेको वा जमीन खाली हुने समयमा पनि आमदानी लिन सकिने, श्रम, समय र जमीनको सही सदुपयोग हुने, आमदानी बढ़ने र जीवनस्तरमा सुधार हुने। बेमौसमी तरकारी खेतीका बेफाइदाहरू। शुरूमा केही बढ़ी लगानी हुन सक्छ। तरकारी अनुसारको स्थान र हावापानी तथा जातको उपयुक्त रूपले छनौट हुनुपर्छ। विशेष प्राविधिक ज्ञानको आवश्यक पर्ने हुनाले कृषकहरू प्राविधिक रूपमा दक्ष हुनुपर्छ। रोग र किराको प्रकोप अन्य मौसमी खेतीमा भन्दा बढ़ी हुने हुनाले कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ। रोग र किराको प्रकोप नियन्त्रण गर्न धेरै विषादीको प्रयोग गर्नुपर्ने हुन्छ र नियमित स्याहार सम्भार गरिरहनुपर्छ।
बाटोघाटो र यातायातको सुविधा राम्रो हुनुका साथै बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। बजार नजिक नभए व्यावसायिक रूपमा खेती गर्न सकिँदैन। बेमौसमी तरकारीको खेती प्रविधि विशेष गरी कुनै एक स्थानमा वा बजारमा दुई किसिमले बेमौसमी तरकारीको उत्पादन तथा उपलब्धता बढ़ाउन सकिन्छ। एक बेमौसमी तरकारी खेती गरेर तथा दोस्रो अन्य कुनै तरिकाबाट निश्चित स्थानमा तरकारीको उपलब्धता गराएर। तरकारीको उत्पादन तथा उपलब्धता एक अर्काका परिपूरक भएको हुनाले यहाँ तरकारीको उत्पादन तथा उपलब्धता एक अर्काका परिपूरक भएको हुनाले सुनौ बेमौसमी तरकारीको उत्पादन गर्ने तथा उपलब्धता बढ़ाउने प्रविधिहरूको छोटकारीमा वर्णन। अनुकूल वातावरणको सिर्जना विभिन्न तरकारीको आवश्यकता अनुसार अप्राविधिक तवरले विभिन्न तरकारीको आवश्यकता अनुसार अप्राकृतिक तवरले अनुकूल वातावरण सिर्जना गर्न सकिएमा कुनै पनि समयमा चाहे अनुसारको तरकारीको किसिम र परिमाणमा जुनसुकै तरकारीको उत्पादन गर्न सकिन्छ। हाम्रा कृषकहरूले पनि निम्न अनुसारका केही प्रविधिहरू प्रयोग गरी बेमौसमी तरकारी खेती गर्न सक्छन्। प्लास्टिक घरभित्र तरकारी खेती गर्ने विशेष गरी जाडो याममा उच्च पहाड़मा ठूला ठूला प्लास्टिकका घरहरू बनाई तरकारी खेती गर्न सकिन्छ। यसमा भित्रै पसेर नै विभिन्न कृषि फार्महरू गर्न सकिन्छ। त्यसै गरी नै वर्षाको समयमा मध्य पहाड़ी इलाकामा प्लास्टिकको छाना मात्र हाली गोलभेडा भन्टा आदि बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ। यो प्रविधि स्थायी प्रकृतिको हुन्छ तथा केही ठूला प्राविधिक ज्ञान भएका तथा धनी कृषकहरूले मात्र गर्न सक्छन्। प्लास्टिक टनेलभित्र तरकारी खेती यो प्रविधिमा साधारणतय 5 मिटर चौडा र 20 मिटर वा आवश्यकता अनुसारको लम्बाईको प्लास्टिकको टनेल बनाइन्छ। यसलाई बाँस डोरी आदिको सहयोगले प्लास्टिकलाई अड्याउने काम गरिन्छ। यसबाट बिरूवालाई हिउँदको चिसो र वर्षाको पानीबाट बचाउन सकिन्छ तथा बिरूवाहरू सजिलैसँग छिटो छिटो बढ़छन्। यो प्रविधि भने अस्थायी प्रकृतिको हुन्छ तथा समय अनुसार टनेल हटाइन्छ। प्लास्टिक ब्यागको प्रयोग बिउ उमार्न तथा बिरूवा चाँडो हुर्काउन प्लास्टिक ब्यागको प्रयोग गरिन्छ। विशेष गरी पुष माघ महिनामा विभिन्न प्रकारका फर्सी बाली समूहका बालीहरू उमार्न तथा बिरूवा हुर्काउन प्लास्टिक ब्यागको प्रयोग गरिन्छ तथा उक्त ब्यागलाई प्लास्टिकको टनेलभित्र राखिन्छ। यसो गर्नाले चिसो मौसममा पनि बेर्न उमार्न सकिन्छ तथा खेतबारीमा बिरूवा सजिलोसँग सार्न सकिन्छ। स्थायी उष्ण गृह यसमा सिसाको स्थायी किसिमको घर निर्माण गरिन्छ या घरभित्र तापक्रम सापेक्षिक आर्द्रता माटोको चिसन र प्रकाश आवश्यकता अनुसार नियन्त्रण गर्न सकिन्छ। यस्तो घरमा परीक्षणहरू सञ्चालन गर्न तथा फाइदाजनक तरकारी उत्पादनको लागि प्रयोग गर्न सकिन्छ तर अत्याधिक लगानी तथा विशेष किसिमको प्राविधिक ज्ञानको आवश्यकता हुने हुनाले यो प्रविधि हालसम्म नेपालमा तरकारी खेतीको प्रयोगमा आएको छैन। खेती प्रविधिमा परिवर्तन सामान्य खेती प्रविधिमा परिवर्तन गरेर पनि बेमौसमका तरकारी उत्पादन गर्न सकिन्छ। जस्तै प्याजको बिउ मंगसिर महिनामा छर्ने तथा वैशाख जेठमा ससाना दानाहरू उखेरी सुक्खा ठाउँमा भण्डारण गर्ने तथा उक्त दानालाई जसलाई सेट भनिन्छ पुनः असार साउन महिनामा रोप्ने। यसरी रोपेको करिब 70 दिनपछि प्याज ठूला हुन्छ जुन बेमौसमी भएको कारण बढ़ी मूल्यमा बजारमा बिक्री गर्न सकिन्छ। विभिन्न रसायनको प्रयोग हाल बजारमा विभिन्न प्रकारका विभिन्न नाममा पाइने रसायनहरू जस्तै अक्जिन जिब्रालिन आदिको प्रयोग गरेमा चाँडो फूल फूली सामान्य समयमा भन्दा केही दिन अघि उत्पादन लिन सघाउ पुर्याउँछ। यस रसायनहरू फर्सी प्रकारका तरकारी बालीमा सजिलैसँग प्रयोग गर्न सकिन्छ। त्यस्तै प्याज खन्नुभन्दा केही दिन अघि मेलिक हाइड्रोजाइड नामक रसायनको प्रयोग गरेमा भण्डारणको समयमा गानाबाट टुसा पलाउँदैन, फलस्वरूप धेरै दिनसम्म प्याजलाई भण्डारण गर्न सकिन्छ। सुनौ बेमौसमी तरकारी खेतीमा उपयुक्त स्थलको छनौट हाम्रो देशमा पहाड़ उपत्यका तराई फाँट बेसी आदिमा विविध किसिमको हावापानी पाइने हुनाले कुनै निश्चित स्थानको लागि बेमौसमी तरकारी अन्य स्थानको लागि मुख्य मौसमी पनि
हुन सक्छ। जस्तै उच्च पहाड़मा बन्दा, काउली, मूला, रायो आदि तरकारी बालीहरू रोप्ने मुख्य समय चैत वैशाख तथा उत्पादन हुने समय असार साउन भए तापनि यी बालीहरू बेसी तथा तराईका लागि भने बेमौसमी हुन्छन्, किनभने यी बालीहरू उक्त क्षेत्रमा असोज कार्तिक महिनामा रोपी पुष माघ महिनामा मात्र खान लायक हुन्छ। त्यस्तै टिस्टुङ, दामन, पालुङ आदि क्षेत्रमा काठमाडौँका लागि बेमौसमी तरकारीका उत्पादन पकेट हुन्। विभिन्न समयको छनौट। एकै ठाउँमा पनि तरकारी रोप्ने समयको केही फरक पारी तरकारीहरू रोपेमा पनि बेमौसमीका रूपमा उत्पादन लिन सकिन्छ। यसरी रोप्ने समय 10-15 दिनको फरकमा खास समयभन्दा अगाडि वा पछाडि रोपेमा तरकारी उत्पादन अवधि लम्ब्याउन वा छुट्याउन सकिन्छ। त्यसको फलस्वरूप अगाडि वा पछाडिको तरकारी बेमौसमका उत्पादन हुन सक्छ। उपयुक्त जातको छनौट। आवश्यकता अनुसार विभिन्न मौसममा उत्पादन हुने जातहरूको विकास गरिएको हुन्छ। त्यसमा अगौटे, माध्यम र पछौटे जातका रूपमा विकास गरिएको हुन्छ। साधारणतय अगौटे जात रोपेको 55-75 दिनसम्ममा, माध्यम जात 75-95 दिनमा तथा पछौटे जात 95-120 दिनमा तयार हुन्छन्। जस्तै काउली, अगौटे, पुसा, दिपाली, व्हाइट फ्लस, माध्यम, काठमाडौँ स्थानीय, पछोटे, किवो जाइन्ट, स्नोबल सोरा आदि। यसै गरी हाल बजारमा पाइने विभिन्न प्रकारका हाइब्रिड जातका तरकारीका बिउहरू प्रयोग गर्नाले पनि सजिलैसँगै बेमौसमी तरकारी उत्पादन गर्न सकिन्छ। कतिपय तरकारीका हाइब्रिड जात जस्तै बन्दाको ग्रीन कोरोनेट जात मध्य पहाड़मा मध्य वर्षमा बाहेक वर्षभरि नै सजिलैसँग खेती गर्न सकिन्छ। तरकारी बेर्ना तयारी र रोपन स्थान र आकार तरकारी खेतीबाट राम्रो आमदानी लिन निरोगी बेर्नाहरूको आवश्यकता पर्दछ। नर्सरी बनाउने स्थान प्रशस्त घाम लाग्ने, पानी निकासको राम्रो व्यवस्था भएको, बार बन्देज भएको र सजिलै हेरचाह गर्न सकिने हुनुपर्दछ। नर्सरीको लागि ब्याड बनाउँदा ब्याडको चौडाई सधैँ 1 मिटर हुनुपर्दछ भने लम्बाई आवश्यकता अनुसार बनाउन सकिन्छ। करेसा बारीको लागि ब्याड बनाउने हो भने 7 मिटर लामो ब्याड भए पुग्छ र त्यसमा एक डोको राम्ररी पाकेको प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ। ब्याडको प्रकार नर्सरी बनाउँदा मौसम अनुसार हिउँद याम र सिंचाईको असुविधा भएको क्षेत्रमा दबेको ब्याड सुहाउँदो हुन्छ भने वर्षा याम र सिंचाईको सुविधा भएको क्षेत्रमा उठेको ब्याड बढी उपयुक्त हुन्छ। नर्सरीको लागि संरचना। जाडो याममा ब्याडमा रोपेको बिउ र उम्रेको बेर्नालाई सुहाउँदो तापक्रम कायम राख्नका लागि प्लास्टिकको घर उपयुक्त हुन्छ भने हिउँद याम र सिंचाईको असुविधा भएको क्षेत्रमा दबेको ब्याड सुहाउँदो हुन्छ। ब्याडमा बिउको रोपाई नर्सरीमा बिउ रोप्दा हारदेखि हारको दूरी 8-10 सेन्टिमिटर राख्नुपर्दछ। सोझो बाँसको भाटाको सहयोगद्वारा बिउ रोप्ने डोप बनाउन सकिन्छ। बिउ रोपेपछि बालुवा वा खरानी, मल तथा धुलो माटोले बिउलाई पुर्नुपर्दछ र हल्का हातले ब्याडलाई समयाउनुपर्छ। पराल वा सुकेको घाँसले ब्याडमा छापो हालेर हजारीबाट पानी सिंचाई गर्नुपर्दछ। नर्सरीको हेरचाह। बिरुवा उम्रेको वा नउम्रेको र चिस्यान भए नभएको नियमित रूपमा हेर्दै गर्ने र बिउ टुसाएको देख्ने बित्तिकै छाप्रो हटाउने। बेर्न उखेल्नु भन्दा कम्तीमा 3 घण्टा अगाडि नर्सरीलाई जरसम्म भिज्ने गरी पानी पटाउनुपर्छ। बेर्न उखेल्दा च्याप्टो भाटा वा त्यस्तै वस्तुले जराको सतहभन्दा मुनिबाट जरा भएको बेर्ना उखेल्नुपर्छ। बेर्नालाई खेतमा लैजान किस्ती वा नाङ्लोमा राखेर लैजाने। जस्तै गोलभेडा खेती उच्च र मध्य पहाड़मा वर्षायाममा गरिन्छ भने खोज र तराईमा हिउँदमा गरिन्छ। गोलभेडाले धेरै तातो र चिसो दुवै खप्न नसक्ने हुँदा यसको उत्पादनमा मौसम अनुसार व्यवस्थापन गर्नुपर्दछ। जात एनसीएल 1, पुसा रुवी, मनप्रेक्स आदि। आज हामीले कार्यक्रम कृषिका कुरामा बेमौसमी तरकारी खेतीको बारेमा तपाईंलाई जानकारी गरायौं। बेमौसमी तरकारी खेतीमा आज हामीले खेतीको परिचय, बेमौसमी तरकारीको फाइदा बेफाइदा, बेमौसमी तरकारी खेतीको प्रविधि,
उपयुक्त स्थल तथा समयको छनौट, उपयुक्त जातको छनौट, नर्सरीको लागि संरचना, नर्सरी खेतीको हेरचाहको बारेमा तपाईलाई जानकारी गरायौं। अर्को भागमा हामी बेमौसमी खेतीको बिउ र बेर्नदार, मलखाद, बेर्न सार्ने, काटछाड गर्ने प्रविधि र बजारीकरणको बारेमा जानकारी गराउनेछौ। कार्यक्रम कृषकको का कुरा प्रत्येक साता मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्जमा निरन्तर प्रसारण हुनेछ। कार्यक्रमलाई अझै प्रभावकारी बनाउन तपाईँको सुझाव, सल्लाह र प्रतिक्रियाको हामी अपेक्षा गर्छौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ विषय लिएर आउने वाचा गर्दै कार्यक्रमबाट विदा माग्ने बेला भएको छ। प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै आजका लागि कार्यक्रमबाट म लक्ष्मी बिदा माग्छु। रेडियो मर्स्याङ्दी सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: औँठीलाई दिने।
1: अहँ म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: आया मरे नि आमा, यानि
5: के भयो दिदी तपाईँलाई? सुन्छ छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850506780।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाताबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। वैदेशिक रोजगार विभागले अवैध शुल्क असुली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्रमा नयाँ समस्या निम्तिएको छ। विभागले इन्धनको मूल्यवृद्धि र मध्य पूर्वको युद्धको बेला भारतीय विमानस्थलबाट श्रमिक पठाएका 598 म्यान पावर कम्पनी मध्ये केहीलाई जरिवाना र सचेत गराएको थियो। त्यसपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले यो कार्यवाही फिर्ता गर्न भन्दै 15 दिने अल्टिमेटम दिएको थियो। यसबीचमा सरकारले माग अनुसार कार्यवाही फिर्ता नलिएको भन्दै संघले साउन 22 गतेदेखि वैदेशिक रोजगारीमा नयाँ श्रमिक पठाउने काम नै स्थगित गर्ने घोषणा गर्यो। संघले वैदेशिक रोजगार ऐन 2064 श्रमिकको पारदर्शी लागत र वैज्ञानिक सेवा शुल्क निर्धारण हुने गरी समय सापेक्ष संशोधन गर्नुपर्ने, गन्तव्य देशतर्फको हवाई भाड़ा घटाउनुपर्ने र कृत्रिम अभाव सृजना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने लगायतका 15 बुँदे माग यसैगरी हाललाई नयाँ म्यान पावर इजाजत पत्र दिन रोक्ने र भविष्यमा हरेक 5 वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने माग पनि संघले राखेको छ। संघले वर्तमान अवस्थालाई शून्य समय भन्दै नीतिगत सुधार नरोकिएसम्म श्रमिक पठाउने काम नरोकिने र सुधारपछि मात्र पूर्ण काममा फर्किने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन गर्न मन्त्रालयले आग्रह गरेको छ। यता विभागले अनुमति नलिई भारतबाट उडान गरेका 39 म्यान पावर कम्पनीलाई थप जरिवाना गरेको र हवाई टिकट विवरण नबुझाएका थप कम्पनीलाई स्पष्टीकरण माग गरेको देखिन्छ, जसले कार्यवाही रोकिनुको सट्टा अझ बढ़दै गएको संकेत गर्छ। श्रम मन्त्री रामजी यादवले भने वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधार कार्यक्रम अघि बढ़ाइरहेको बताउँदै आउनुभएको छ, तर व्यवसायीले मानेका छैनन्। यसरी सरकार र व्यवसाय पक्ष दुवैले आआफ्नै तर्क अघि सारेको यो विवादले वैदेशिक रोजगारीका लागि तयारी गरिरहेका युवा, पहिले नै ऋण वा जग्गा बेचेर पैसा तिरिसकेका श्रमिक तथा देशको रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई समेत प्रत्यक्ष असर पार्ने देखिन्छ। आजको देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डेग बहादुर खत्रीसँग कुराकानी गर्छौं। पहिले सरकार र म्यान पावर व्यवसाय बीच पछिल्लो समय देखिएको विवाद र त्यसको कारणबाट कुराकानी शुरू गरौं।
1: हामीले हिजो के बुझ्थ्यौं भनेदेखि राज्य अस्थिर भयो भनेदेखि चाहिँ यस्ता खालका विषयले प्रशय पाउँछन्, सलबलाउँछन् भन्ने पनि लाग्थ्यो। र खास चाहिँ के हो त भन्दा अस्थिर हुँदाखेरि नै सबैभन्दा बढी एकाधिकार जन्य विषयहरूले प्रवेश पाउने हुन्। तर अहिले त सरकार स्थिर छ, सरकार स्थिर भएको कारणले जनअपेक्षा पनि बढ़ी छन् र वैदेशिक रोजगार व्यवसायीले पनि लामो समयदेखि चलाएको जुन बहस छ, पेशागत सम्मानको बहस, त्यो पेशागत सम्मानको बहसका निम्ति हामीले चाहिँ नि जुन आवाजहरू उठाउँदै आएका हौं, ती आवाज उठाउने कुरामा अब स्थिर सरकार भएको कारणले सम्भवतः यो बहसले चाहिँ स्थान पाउँछ भन्ने पाटोमा हामी थियौं। तर अब कतिपय अवस्थामा चाहिँ अहिले कस्तो छ भन्दाखेरि विषय सुनिएको पनि छ, सुन्न चाहिँ, तर यही बेला विभिन्न श्रमिक लक्षित, श्रमिकलाई आर्थिक भार पार्ने खालका विषयहरू प्रवेश गर्दै गर्दाखेरि चाहिँ बडा गम्भीर चिन्ता पनि व्यक्त गर्ने बेला देखिएको छ। अब हरेक हिसाबले चाहिँ व्यक्तिहरूले सबैभन्दा बढी सेवाग्राहीको भीड़ लाग्ने ठाउँमा, सबैभन्दा बढी सेवाग्राहीले सेवा लिने ठाउँमा चाहिँ कसरी त्यहाँ त्यसैलाई चाहिँ एउटा चंगुलमा पारेर पैसा कमाउन सकिन्छ भन्ने बाटो अवलम्बन गर्दा चाहिँ अलि बढी चिन्ताको विषय यहाँ देखिन्छ। अब श्रम गन्तव्य मुलुकहरूमा भएका केही स्वार्थ समूहले तत्कालीन त्यहाँका शक्ति केन्द्रलाई चाहिँ प्रभावमा पारेर यहाँ नेपालमा पनि यहाँको शक्ति केन्द्रलाई प्रभावमा पार्दा यस्ता खालका एकाधिकार जन्य विषयले प्रवेश पाएको छ सधैँभरि र श्रमिक लक्षित एकाधिकारहरू हुनुहुँदैन भन्ने नै विषय हो यहाँले अघि जुन कुरा उठाउनुभयो यो साउदी अरेबिया जाने श्रमिकको विषयलाई लिएर यस्ता धेरै कुराहरू छन् अहिले मलेसियाकै पनि चाहिँ मलेसियाकै पनि सम्पूर्ण श्रम आप्रवासन प्रक्रियालाई नै एकाधिकार गर्ने भन्ने विषयहरू पनि आइरहेका छन् र हामीले त सरकारलाई अहिले नयाँ सरकार अब नयाँ सरकारको नेतृत्व गरिरहनु भएका चाहिँ मान्यज्यूहरू पनि नयाँ भएको कारणले कतिपय यी पहिल्यैदेखि चाहिँ पलाठी मारेर भन्छौँ हामी शुद्ध नेपाली शब्दमा पलाठी मारेर जडा गाडेर बसेका चिजहरू यसको चाहिँ पूर्ण अध्ययन गरेर यसका चाहिँ नकारात्मक र सकारात्मक पक्षलाई चाहिँ राम्रोसँगले केलाएर निर्णायक भूमिका खेल्नुपर्छ आजको सरकारले भन्ने हो। त्यसो भएको हुनाले यो चाहिँ अहिले सरकारले सुन्ने अथवा नसुन्ने भन्ने भन्दा पनि सुशासनको कुरा सरकारको प्राथमिकतामा छ। सुशासनसँग वैदेशिक रोजगार आज यहाँले मलाई सोध्दै गर्दा वैदेशिक रोजगार व्यवसायी संघले हाम्रा आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अब संस्थागत सुशासनतर्फ प्रवेश गर्नुहोस् है भनेर भनिसकेको अवस्था छ सरकारलाई सरकारकै चाहिँ स्पीडलाई समातेर। तर सँगसँगै हामीले नीतिगत सुधार पनि चाहेको हो। यी विषयहरू हामी बुझाइरहेका छौं र सरकारले बुझ्नु पनि पर्छ।
0: यो पछिल्लो समयमा त सरकारले मेन पावर व्यवसायहरूलाई कम्पनीहरूलाई कार्यवाही गर्न थालिसकेपछि यस्ता घटनाहरू मर्न थाल्यो भन्ने कुराहरू पनि सुनिन्छ नि।
1: होइन, अब यस्तो छ, हेर्नुहोस्, सरकार अथवा चाहिँ नियमनकारी निकायले कार्यवाहीको दायरालाई अगाडि बढाउनु एउटा पाटो होला, तर त्यो कार्यवाहीको दायरालाई अगाडि बढाउनु दण्ड सजायको दायरालाई अगाडि बढाउनु भन्दा पहिला भएका नीतिगत त्रुटिलाई सुधार गर्नतर्फ चाहिँ लाग्नुपर्छ। पहिलो प्राथमिकतामा त्यो विषय राख्नुपर्छ। नीतिगत त्रुटि छन् यो क्षेत्रमा, यो क्षेत्रलाई चाहिँ विकृतियुक्त बनाउनका निम्ति ठूलो के अरे चाहिँ नीतिगत त्रुटि भएको छ। 72 सालमा भयो, 75 सालमा भयो, यी भएका नीतिगत त्रुटिलाई चाहिँ पहिला सुधारौं। नीतिगत त्रुटिलाई सुधारेर अनि चाहिँ व्यवसायीलाई सेवाग्राहीलाई चाहिँ अक्षरशः कानूनको पालना गर्न लगाउँ भन्ने हाम्रो प्रस्ताव रह्यो सधैँ। तर पछिल्लो समय सरकारले अथवा नियमनकारी निकायले खास गरेर वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने नियमनकारी निकाय भनेको चाहिँ वैदेशिक रोजगार विभाग नै हो र वैदेशिक रोजगार विभागले पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ आफ्ना कार्यहरू अगाडि बढ़ाएको छ। तर हाम्रो चिन्ता कहाँनिर हो भने हामीले के भन्यौं भने के भनिआएको हो लामो समयदेखि भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गराउनतर्फ लगाउँ। अहिले नै पुरानो थितिविधिमा रहेर पुरानै ऐनको व्यवस्थामा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन। त्यसो भएको हुनाले यदि तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौं भनेर हामीले भनेका छौं सरकारलाई। र वास्तविकता पनि त्यही हो, किनभने असम्मानित भएर सधैँभरि त्रासमा बसेर कानूनका त्रुटि ऐनका त्रुटिकै कारणले गर्दाखेरि चाहिँ व्यवसाय सञ्चालनमा बाधा अवरोध आइरहेका विषयलाई हामीले उठाइरहँदाखेरि त्यसको त्यो विषयको सम्बोधन हुँदैन भने त असम्मानित भएर त्रासमा बसेर व्यवसाय सञ्चालन गरिरहनु उपयुक्त हो जस्तो लाग्दैन। त्यस कारणले पनि हामीले केही समय यसलाई अहिले तत्काललाई चाहिँ शून्य समय मानेरै सरकारलाई पनि सघाउँ, नीतिगत सुधारका निम्ति सरकारलाई पनि सघाउँ र उपयुक्त नीति सर्वपक्षीय र सर्वस्वीकार्य नीति आइसकेपछि चाहिँ पुनर्ताजगीका साथ फेरि व्यवसायमा फर्कौंला भन्ने संकल्पसहित अहिले चाहिँ हामीले तत्काललाई श्रमिकहरू पठाउन बन्द गर्छौं भनेका छौं।
0: यसमा सर जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने यसलाई
1: एकदमै निष्पक्ष ताका साथ मैले मेरो अभिव्यक्ति दिनुपर्दा चाहिँ के हो भने कानून ऐनलाई हेर्दाखेरि केही त्रुटिहरू भएको छ, तर वैदेशिक रोजगार व्यवसाय त्यस्तो खालको व्यवसाय हो, त्यस्तो पेसा हो जुन पेसा चाहिँ सम्पूर्ण रूपमा मानवीय संवेदनशीलतासँग जोडिन्छ। मानवीय संवेदनशीलतासँग जोडिएको पेसा भएको कारणले त्यो संवेदनशीलतासँग भावना जोडिन्छ, भावनासँग व्यावहारिकता जोडिन्छ। यो कार्यवाहीको संख्या जुन चाहिँ विभागले बढ़ायो, जुन संख्या देखायो, त्यसको एउटा पृष्ठभूमि कस्तो हो भन्दाखेरि 2024 तत्कालीन अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ ट्याक्सीवे निर्माणको चरणमा थियो त्यति बेला हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 10 घण्टा मात्रै अपरेशनमा थियो. 10 घण्टा मात्रै अपरेशनमा भएको विमानस्थलले चापलाई धान्न सकेन तत्कालीन अवस्थामा. यो कस्तो रहेछ भन्दाखेरि निजी क्षेत्रलाई अथवा व्यवसायीलाई चाहिँ के हो भने को सरकारमा छ त्यसले मायने राख्दैन, सरकारको निर्णय फलो गर्नुपर्छ भन्ने हुन्छ. तत्कालीन अवस्थामा त्यो चापलाई व्यवस्थापन गर्नका निम्ति चाहिँ कन्सर्न 3 मिनिस्ट्री, त्यो तत्कालीन अवस्थामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अनि नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयका मन्त्री स्तरीय बैठक छलफलबाट चाहिँ ल अहिले चाहिँ भारतका विमानस्थलहरू प्रयोग गरेर श्रमिकहरूलाई जाने बाटो खोलिदेऊ भनेर निर्णय भएको छ. र त्यो निर्णयलाई आधार मानेर भारतमा भएको नेपालको दूतावासले तत्कालीन अवस्थामा त्योभन्दा अगाडि एनओसी अनिवार्य थियो, नो अब्जेक्सन लेटर चाहिँ दिनुपर्थ्यो दूतावासले, अनि मात्रै हाम्रा श्रमिकहरू त्यहाँका एयरपोर्ट प्रयोग गरेर उड्न पाउने व्यवस्था थियो. तर त्यो विशेष परिस्थितिमा चाहिँ ल अहिले चाहिँ नो अब्जेक्सन लेटर बिना नै श्रम स्वीकृति लिएर सरकारको सम्पूर्ण मापदण्ड पूरा गरेर आएका श्रमिकहरूको हकमा चाहिँ जाने वातावरण बनाइदिउँ भनेर उहाँहरूले निर्णय गर्नुभयो. दूतावासले त्यही सूचना जारी गर्यो अनि चाहिँ श्रमिकहरू त्यहाँबाट हामीले पठाउन थालेका थियौं. श्रमिकहरू त्यहाँबाट पठाउन थाल्यौं, त्यसले निरन्तरता पायो. अब विशेष परिस्थिति चाहिँ सहज भइसकेपछि सरकारले पुनः एनओसी चाहिँ लागू गर्नु पर्थ्यो, पुरानै अवस्थामा फर्किनु पर्थ्यो, अथवा नियमनकारी निकायले ल अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाहिँ के अरे धावन मार्ग चाहिँ सहज परिस्थितिमा फर्केको छ, त्यस कारणले गर्दाखेरि अब ऐनको तत्त दफालाई समातेर के अरे दफाले गरेको व्यवस्थालाई हेरेर तपाईँहरूले यहीँको एयरपोर्टबाट पठाउनुहोस् भन्ने सूचना जारी गरिनु पर्थ्यो. त्यो पनि भएन, दुईटै कुरा भएनन्. र दुईटै कुरा नभइसकेपछि एउटा विषय त्यसले जन्मायो. दोस्रो कुरा चाहिँ के हो त भन्दा भारतबाट हाम्रा श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर र नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने हवाई भाडा दर चाहिँ अत्याधिक मात्रामा फरक आयो. जस्तो बागडुगुराबाट यूएई जाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई जाने डिस्टान्स उत्तिकै लगभग, त्यो एयरबसमा चाहिँ प्रयोग हुने भनौँ न के अरे चाहिँ कर्मचारीहरू उत्तिकै, ग्राउन्ड ह्यान्डलिङको कस्ट उत्तिकै, होइन फ्युल खर्च पनि उत्तिकै आउँछ होला सेम डिस्टान्स भइसकेपछि. तर त्यहाँबाट चाहिँ 21,000 नेपाली रूपियाँमा श्रमिकहरू युएई पुगेको अवस्था, अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाहिँ 65,000 रूपियाँ परिरहेको अवस्था. त्यसो भएको कारणले गर्दाखेरि त्यो श्रमिकलाई चाहिँ अत्याधिक आर्थिक भार पनि नपरोस् भन्ने हिसाबले एउटा, र दोस्रो चाहिँ रोजगारदाता मुलुकका रोजगारदाताहरूले पनि तीनै डेस्टिनेसनहरूको टिकट पठाइदिएको कारणले गर्दाखेरि त्यसले नियमितता पायो, निरन्तरता पायो. तर सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ त्यो टिकटमा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी चाहिँ निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानु पर्थ्यो एउटा. दोस्रो विषय चाहिँ योभन्दा अघिल्लो आर्थिक वर्षले के व्यवस्था गर्यो, आर्थिक वर्षको बजेट भाषणले के व्यवस्था गर्यो भनेदेखि हवाई यात्रुलाई चाहिँ प्रति टिकट 13% भ्याटको चाहिँ व्यवस्था गर्यो. ठिक छ, आउने जाने पर्यटकहरूका लागि, घुम्न जानेहरूका लागि त्यो स्वाभाविक होला. तर यत्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ. त्यो कमसेकम त्यो 13% भ्याट छुट गरिदिउँ, हाम्रो पनि श्रमिकप्रति दायित्व छ, श्रमिकमाथि दायित्व छ. श्रमिक श्रम गर्न जाने श्रमिकलाई 13% अतिरिक्त भ्याट टिकटमा लगाउनु यो पनि न्यायिक होइन होला. त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितीमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो र वास्तविकता पनि यही हो. किनभने राज्यले त समग्र विषयलाई हेर्ने हो, तर कार्य प्रगति देखाउनका निम्ति अथवा चाहिँ कार्यवाहीको दायरा बढाउन मैले यति काम गरेँ भन्ने देखाउनका निम्ति गरिने स्टनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी बुझेका छौं. त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई.
2: यो जुन भर्खरै केही समय अगाडि तपाईँले शून्य समयको प्रसंग जोड्नु भएको थियो, यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
1: यो शून्य समयको व्यावहारिक अर्थ के हो भन्नुहुन्छ भने हामीले पहिले अघि पनि भने हामीले नीतिगत सुधारका माध्यमबाट यो वैदेशिक रोजगार क्षेत्र चाहिँ के हो भने 48 सालदेखि आजसम्म स्थिर भएर सम्मानित पेसाको रूपमा स्थापित हुन सकेन. यो धमिलेको अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई सङ्लो बनाउनका निम्ति, यसलाई थिति र विधिमा ल्याउनको निम्ति, यो पेसालाई सम्मानित बनाउनका निम्ति हामीले सबैभन्दा पहिला नीतिगत सुधार गर्नुपर्छ. नीतिगत सुधारका माध्यमबाट श्रमिकहरूको हकहितलाई संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पेशाको रूपमा स्थापित गरौं र उत्तरदायी सरकारको चाहिँ परिकल्पना गरौं भन्ने उद्देश्य हो यसको व्यावहारिक विषय. अहिले तत्काललाई शून्य समय मान्नुको पछाडि चाहिँ कारण के हो त भन्दा सरकारले अक्षरशः कानूनको पालना गराउँछु भनिरहँदा र त्यही अनुसारका गतिविधिहरू अगाडि बढ़ाइरहँदा हामी अहिले कोही अवस्थामा कानूनको अक्षरशः पालना गर्ने ठाउँमा छैनौं. नीतिगत सुधार गरौं, त्यो नीतिगत सुधारका निम्ति हामी सरकारलाई चाहिँ सघाउँछौं. हामीले हाम्रा व्यावहारिक पक्षका कुराहरू होलान्, हाम्रा अनुभवका कुराहरू होलान्, ती अनुभवको कुराहरू शेयर गर्छौं. त्यसपछि चाहिँ नि त्रुटियुक्त नीतिलाई सुधार गरौं र कानूनको अक्षरशः पालना गर्नतर्फ लागौं भनेर हिजोदेखि हामीले प्रस्ताव गरेको हो. अब त्यो प्रस्तावलाई चाहिँ अब 72 सालदेखि यो चलिआएको बहस हो. यो त अहिलेको सरकारसँग आज अथवा हिजो मात्रै हामीले उठान गरेको विषय त होइन. त्यसो भएको हुनाले अहिले चाहिँ बरू 10 दिन लाग्ला, 15 दिन लाग्ला, 20 दिन लाग्ला. हामीले 20 दिन गरेको ट्यागले अथवा श्रमिकहरू 20 दिन श्रमिकहरू वैदेशिक रोजगारमा जान नपाउँदा यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं. अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधान हुने कुरा हो. खास चाहिँ कति लामो जान्छ भन्ने कुरा यहाँले चाहिँ जुन भन्नुभएको छ 2 दिनमा यो विषय समाधान हुन्छ राज्यले चाहने हो भने. अब राज्यले नचाहने हो भने यो लम्बिएर जान्छ. किन? मैले अघि पनि भने कानूनको अक्षरशः पालना गर्ने ठाउँमा हामी छैनौं. कारण नीतिगत त्रुटि. नीतिगत त्रुटिको मुख्य नीतिगत त्रुटि चाहिँ के हो त भन्दा 2072 सालमा भएको फ्री भिसा फ्री टिकट र 10,000 सेवा शुल्कको चाहिँ नीति सबैभन्दा ठूलो त्रुटियुक्त नीति हो. हामीले स्पष्ट रूपमा चाहिँ आम जनतालाई भन्नुपर्छ, सरकारलाई भन्नुपर्छ कि नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू 5-7% श्रमिक चाहिँ कम्प्लिटली इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत वैदेशिक रोजगार के अरे विदेशमा भएका ती रोजगारदाता संस्थाहरूले कम्प्लिटली खर्च बेहोरेर लाने अवस्था छ. त्यसरी गइराख्नु भएको छ. श्रमिकहरू 5-7% त्यो सेवा उपभोग गर्नुभएको छ. त्यो सेवा ल्याउने अथवा त्यो व्यवस्था गर्ने पनि वैदेशिक रोजगार व्यवसायी नै हुन्. 5-7% यहाँले देख्नु भएको होला, 200 को माग आयो भने 5,000 जनाको लाम लागेको मीडियामा यत्र तत्र चाहिँ सर्वत्र हामीले देखिरहेका छौं. होइन, अब त्यो व्यवस्था पनि हामीले गर्यौं. 10% श्रमिक लगभग हामीले के भनिरहेका छौं भन्दा फ्री भिसा फ्री टिकट अन्तर्गत जानुभएको छ. बाँकी 85% श्रमिक चाहिँ कस्तो अवस्था छ भन्दाखेरि यसमा अझ अलि बढ़ी डिक्लेयरफाई गर्दाखेरि चाहिँ 35% श्रमिकहरू चाहिँ त्यो रोजगारदाताको परख गरेर यतिको रोजगारदाता कहाँ हामी जाँदाखेरि चाहिँ हामीलाई ठिक हुन्छ भन्ने इच्छा जाहेर गर्नुभयो र टिकट काटेर जान्छु भन्नुभयो भने टिकट काटेर गइरहेको अवस्था हो अहिलेको. र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने, गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ. हामी वैदेशिक रोजगार व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन संख्या छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं. दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं. त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानूनी व्यवस्था छ. त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो. त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले. अहिले त कस्तो भाष्य निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो. हामीले उहाँसँग पैसा लियौं, इन्सुरेन्स कम्पनीलाई तिर्दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले. होइन, त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अभिमुखीकरण तालिमका खर्चका कुराहरू छन्, अझ युएई जाने श्रमिकका लागि त यो चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यो यी सबै श्रमिकले चाहिँ बेहोर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायीले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्यलाई चिर्नु जरूरी छ. त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो, यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँहरूसँग लिए फेसिलिएट गरिदिए तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि. र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौं भनेर 72 सालदेखि नै हामी भनिआयौं. त्यो 72 सालमा आएको निर्णय पनि के थियो, तीन महीने परीक्षण काल को निम्ति आयोग निर्णय थियो। खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षण काल को निम्ति आएको निर्णय को वैधानिकता नहेरिकन त्यो निर्णय वैधानिक भएकै छैन, हामी यसमा स्पष्ट छौं, तर पपुलिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं। त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायीका पनि आफ्नै खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रवर्धनका निम्ति अन्तर्राष्ट्रिय बजार प्रवर्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनै जडेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङका कष्टहरू छन्, माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यतिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हो भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्। त्यसो भएको हुनाले हामीले 10,000 काम गर्न सक्ने वातावरण छैन। यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा दायाँ बायाँ तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डण्डा चलाउँछौ, कानूनको अक्षरशः पालना गराउँछौ भन्नेतर्फ जानुपर्ने, यी नमिलेका विषयहरूको के अरे तादम्यता मिलाउने जिम्मेवारी सरकारको हो। हामी व्यवसायिक संघमा भएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौं। ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ

0: यसमा पनि सर जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ, आफ्नो निर्णयमा अडिग छ र कम्पनीहरूले पनि अब श्रमिक पठाउन अब कहिलेसम्म हुन्छ, सरकारले अलि सहज वातावरण नबनाएसम्म यो निरन्तर रहने होला, के हो के हो त्यो प्रक्रियाको बारेमा कुराकानी पनि भइहाल्छ पक्कै पनि, र मार चाहिँ अन्तिममा गएर श्रमिकहरू नै पर्ने देखिन्छ। यसको विषयमा, समाधानको विषयमा हामीले सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौँ कि छैनौं?
1: हामीले केही समय अगाडि वैदेशिक तथा व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौं। त्यो व्यवसाय भेलाको दिन हामीले के भन्यौं सरकारलाई भने, हामी पन्ध्र दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौं, तपाईँहरूले अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौं। अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो। सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई, होइन? तर चिन्ता कहाँनिर रह्यो भन्दाखेरि, त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौं। त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला, होइन? प्रक्रिया पुर्याउनका निम्ति 3-4 महिना लाग्ला, त्यही क्याबिनेट जानु पर्यो, सदनमा जानु पर्यो, अपर हाउसमा जानु पर्यो, राष्ट्रपति कहाँ जानु, यसका विधिवत रूपमा यसको समय लाग्ने सम्भावना छ। तर सेवा शुल्क निर्धारणको विषय भनेको चाहिँ सिम्पल्ली राज्यले, मैले अघि पनि भने, राज्यले इच्छाशक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्री स्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो। यदि मन्त्री स्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ। त्यो कानूनले, के अरे ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मारमा पर्ने विषयमा हामी चिन्तित हुने हो भने, चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय 2 दिनमा सुझिन्छ। हामीले शुक्रबार निर्णय गर्यौं, शनिबार र आइतबार विदा भयो, आज सोमबार को विषय भयो, होइन? अब चाहिँ नि राज्यसँग बस्ने हो भने मंगलबार बुधबारमा त यो विषय टुङ्गिन्छ, 2-3 दिनले त्यत्रो ठूलो खासै असर चाहिँ नै पार्दैन। तर अब वैदेशिक रोजगार व्यवसायीहरू आन्दोलनमा गए भन्ने खालको भाष्य पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ। यो त हामीले शून्य समय मानेको हो, हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको, एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले मागेका छौं। त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिने कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ, र के अन्य जुन व्यावहारिक बुँदाहरू छन्, जस्तो हामीले चाहिँ हवाई भाडा दर न्यूनीकरणको विषय गरेका छौं, अन्तर्राष्ट्रिय विमानस्थल यो भैरवा र पोखरालाई चाहिँ नियमित गरौं, त्यहाँ उडानहरू भरौं, होइन? भारतबाट जान चाहिँ रोक्ने, अनि यहाँ हाम्रो के अरे चाहिँ हवाई भाडा दर न्यूनीकरणमा चाहिँ हामीले पहलै नगर्ने हो भने फेरि त्यसले पनि चाहिँ श्रमिकलाई नै मार पार्ने हो। यहाँ त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन्, यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने, बन्दले मात्रै श्रमिक मार परेका होइनन्, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो, होइन? यसको न्यूनीकरणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौं, जुन अरू सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं। हाम्रो पनि श्रमिक, आम श्रमिक दाजुभाइलाई, दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि, यो 2-3 दिन 10 दिन 15 दिन गरेको हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं। यो 10-15 दिन चाहिँ वैदेशिक रोजगारमा जान नपाउँदैमा केही पनि बिग्रिँदैन। त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा, यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो। 72 सालदेखि समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ, वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरूरी छ, हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरूरी छ, बेरोजगार जनसंख्या हाम्रो देशमा कति छ, प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन्, त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ, यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरूरी छ। या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ, गालियाहरू आएको देखिन्छ, तर यो गाली 2-3 महिना

0: पछि हामीले जुन विषय सरकारसँग राखेका छौं त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ। मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने आज वैदेशिक रोजगार व्यवसायी संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन्, त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्ने वातावरण चाहिने भइदियो हुन्थ्यो भन्ने ठाउँमा छन्। हिजोको अवस्थामा छैनन् वैदेशिक रोजगार व्यवसायीहरू। हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं। मैले पटक पटक भन्ने गरेको छु, मैले 20 वर्ष लगानी गरेर, पैसाको लगानी गरेर, समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर, आन्तरिक सम्बन्धहरू स्थापित गरेर खड़ा गरेको सानो एम्पायर म अब रिटायर हुन लागे, छोरो तिमी सम्हाल भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन। यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला, तर आज हामी त्यो तहको बहस गर्न तयार छौं। त्यसकारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो। यो अहिले श्रमिक चाहिँ 10-15 दिन को विषयलाई लिएर श्रमिकहरू मारमा पर्ने भए भन्ने भाष्य पनि हामी निर्माण नगरौं। यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 वटा बुँदा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यावसायिक हितको कुरा जोडिएको होला, तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं।
1: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं। यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामीले परिणत गर्न खोजेका हौ भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भयो ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कारवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कारवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
2: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भनिआएका छौँ हामीले। के हो त भन्दा कुनै दिन यही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अथवा सत्तामा को थियो त्योसँग हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन। हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी हौं। त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि विशेष परिस्थिति भयो यो विशेष परिस्थितिका कारणले गर्दाखेरि चाहिँ यो खालको निर्णय गरौं है भन्छ। हामी त्यो निर्णय मान्छौं। समय परिवर्तन हुन्छ, दुई वर्ष बित्छ, दुई वर्ष बित्दाखेरि यदि अर्को सरकार आउँछ, अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है, यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो? त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड चाहिँ पहिला खोज्नुपर्छ। सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ न, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो। त्यो त न्यायोचित भएन। किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने, एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्धत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन। होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो, कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ। तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन। के भनिदियो भन्दा ती तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिदियो क्या त्यति बेला। त्यो तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो। त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौं।
1: हजुर, अनि यो अर्को प्रसङ्ग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नुभएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
2: हेर्नुहोस्, अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपटक दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ। एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित त बनाउला, तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो। किनभने हाम्रो जनसङ्ख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हेर्नुहोस् है, हामीले दिएको इजाजत कति र हाम्रो जनसङ्ख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ। जस्तो अमेरिकाका कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठूलो देशमा त्यस्ता ठूला सिटीहरूमा पनि के हेर्छौँ भन्दाखेरि यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50 भन्दा बढी लाइसेन्स दिँदैन, किनभने त्यहाँको उनीहरूले जनसङ्ख्या हेर्छन्, त्यो रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्त त काहीँ न काहीँ त फेरि राज्यकै फेलियर हो, राज्य नै फेलियर हो। इजाजत दियो सस्पेन्ड हुन सकेन. किन सस्पेन्ड हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो, हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्पेन्ड हुन सकेन, टिक्न सकेन बजारमा. तर त्यसलाई चाहिँ एउटा दायराभित्र ल्यायो, निश्चितता गरियो, अथवा चाहिँ के अरे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिर सबै सस्पेन्ड हुने भयो नि त. त्यो एउटा विषय छ. अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन, हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नै सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौं, लाइसेन्स वितरण बन्द गरौं. हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 वर्षदेखि यो पेसामा पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ, अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ, अनि त्यो 30 वर्षदेखि अहिलेसम्मको जुन अनुभव छ, 30 वर्षदेखि अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ. नवप्रवेशीहरूको चाहिँ के हुन्छ, नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन, र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो, जे चाहिँ हुनुपर्ने हो, त्यसको लयमा चाहिँ नहिँदिन सक्ने सम्भावना बढ्छ. त्यसो भएको हुनाले 5 वर्षका लागि लाइसेन्स बन्द गरौं, त्यतिन्जेल नियमन गरौं, नीतिहरू बनाऊ, प्रभावकारी नीतिहरू बनाऊ, जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा थिति बसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागू भन्ने बाटोबाट चाहिँ हेर्नुपर्छ, सोच्नुपर्छ भन्ने हो होइन. त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले 5 वर्ष चाहिँ रोक्न सक्यौं भने र त्यो नयाँ लाइसेन्स दिँदा, नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौं भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने, त्यही अनुसारले चाहिँ बुझेर जाने हुन सक्छ. त्यो 5 वर्ष चाहिँ त्यो के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस्, यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस्, त्यसले गर्दाखेरि चाहिँ व्यतिथि नियन्त्रणमा सहयोगी भूमिका खेलोस्, त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौं. यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौं, सधैँका लागि बन्द गरौं भने होइन, यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले, केही समयका लागि चाहिँ बन्द गरौं. यो भरभर्ती चाहिँ दिएर सस्पेन्ड हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन. एउटा सानो क्षेत्रमा के अरे 1 लाख जनसंख्या भएको क्षेत्रमा चाहिँ 50,000 वटा रेस्टुरेन्ट चाहिँ के अरे 500 वटा रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् सक्दैन भन्ने चिन्ता त राज्यले पनि अभिव्यक्त गर्नुपर्छ. किनभने जनताले सुरु गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो. जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्यो उसले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको हो. त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौं भन्ने हो.
1: यो सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामीले कुराकानी त गर्यौं. अब त्यो अर्को पाटो भनेको व्यावसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त.
2: छन्. हामीले हाम्रा सदस्य संस्थाहरूलाई के भनेका छौं भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौं, तर रिलिज गर्न मात्रै बाँकी छ. हामीले व्यवसायिक संस्थाहरूलाई के भनेका छौं भने हामी सरकारसँग संवादका माध्यमबाट यी यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौं. त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौं. हामीले वैदेशिक रोजगार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ. यदि संस्थागत सुशासनलाई तपाईँहरूले प्राथमिकतामा राख्नु भएन त्यसपछि र वैदेशिक रोजगार व्यवसाय संघको आचार संहितालाई उल्लंघन गर्नुभयो, मान्नु भएन भनेदेखि तपाईँहरूलाई वैदेशिक रोजगार व्यवसाय संघले संरक्षण गर्दैन, बरु वैदेशिक रोजगार व्यवसाय संघले उल्टो तपाईँहरूलाई कार्यवाहीको सिफारिस गर्छ भनेर हामीले सचेत गराइसकेको अवस्था पनि छ वैदेशिक रोजगार व्यवसायीहरूलाई. त्यस कारणले गर्दाखेरि चाहिँ वैदेशिक रोजगार व्यवसायीहरू आफू सचिनुपर्ने, आफू चाहिने के अरे सुदृढ हुनुपर्ने, आफ्ना संस्थाहरूमा सुशासन कायम गर्नुपर्ने तर्फ पनि लाग्नुपर्छ. तर यो भनिरहँदा चाहिँ कुरा के हो त भन्दा फेरि सँगसँगै हामीले आचार संहिता बनाएर त तयार गरेर त राख्यौं, तर त्यो आचार संहितालाई पूर्ण रूपमा परिपालना गराउन सक्ने हामीसँग नैतिक आधार रहेन. त्यो नैतिक आधार किन रहेन भन्दा 10,000 सेवा शुल्कमा हामीले काम गर्न सकेका छैनौं भन्यौं 72 सालदेखि. अब आचार संहिता लागू गर्ने हो भने त दशहरामा काम गर्न सकिरहेको छैन भने त्यहाँ त अनियमितता छ भन्ने बुझ्नु पर्यो होइन अनियमितता छ भनेर जान्दा जान्दै आचार संहिता कसरी लागू गर्ने हो आचार संहिता लागू गर्न सक्ने अवस्था भएन राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौं
1: यो अर्को प्रसंग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नु भएको छ तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला
2: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त यो त होइन आरोप मात्रै होइन वास्तविकता पनि हो हामीले आज यो क्षेत्रको समग्र सुधारका निम्ति थिति बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ कहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन हामीले स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरूरी छ हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली ल म यहाँलाई भन्छु बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है तपाईँले तिर्नै पर्ने ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो योभन्दा बढी नतिर्नु भन्छ अनि वैदेशिक बजार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौं योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ वैदेशिक बजार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने भयो स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनुपर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायलाई कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन् वैदेशिक बजारमा जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसाय कहाँ संस्थागत रूपमा सञ्चालित व्यवसाय कहाँ जानुपर्छ त्यहाँबाट मात्रै वैदेशिक बजारमा जानुपर्छ अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला त्यो एउटा पाठ छ त्यो पछिका कुरा हुन् तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदिउँ बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ त्यो कारणले यो अवस्था आएको हो त्यसो भन्नाले बिचौलिया त यहाँको मात्रै होइन नेपालको मात्रै बिचौलिया हो सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक बजार व्यवसाय सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा होइन यी परिस्थितिहरू त छन् नि त त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नेका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ त्यो वित्तीय संस्थालाई चाहिँ त्यो श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिने अनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई निरन्तरता दिने टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्नेछ पर्ने अवस्था आयो त्यो एसएसएफको पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो ठाउँ डम्प भएर बस्यो त्यो पैसा त्यो कसैको उपयोगमै आएन किनभने त्यो निरन्तरता भएन त्यसको उपयोग गर्न पाइएन निरन्तरता गर्नका निम्ति हामीसँग चाहिँ त्यस्तो खालको मेकानिजमै नै छैन त्यस कारणले विधि स्थापित गर्नतर्फ लाग्नु पर्यो टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो त्यसमा त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन.
1: यसमा हामीले जति पनि कुराकानी गर्यो यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
2: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ. मैले पटक पटक हाम्रो युवा श्रम तथा रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु. उहाँहरूले तदारुकता देखाउनुभयो. ऐन संशोधनको चरणमा छ. हाम्रो कुरा के हो भने त्यत्तिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो. सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो. त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो. त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं. उहाँहरूले यसलाई पनि लम्ब्याउनुहुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो. यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई. अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो. यहाँ त कस्तो छ भन्दाखेरि हरेक दिन 5-10 हजार सेवाग्राहीले सेवा लिने ठाउँ हो यो. सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार. सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन् कुनै खालका विसंगति छन् भने त्यसलाई इच्छाशक्ति दृढ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ. हामीले त्यो भनिरहेका छौं. अन्त सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आलटाल गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिलेलाई शून्य समय मान्नुपर्ने बाध्यताको सृजना भएको.
1: अब वैदेशिक भन्नु यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
2: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौं. सहयोग पनि गरिराख्नु भएको छ. एउटा दोस्रो अब एक एकजनालाई भेटेर हामी विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौं. संचार माध्यम नै हो यसका लागि प्रभावकारी भूमिकामा रहने. हामी विषय बुझाउन छोड्दैनौं. वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौं. त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको. त्यहाँ ज्ञापन पत्र बुझाउँछौं. अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्. हामी चाहिँ मान्य सांसदहरूसँग भेट्ने कोसिस गर्छौं. उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौं. अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौं. यो यस्तो यस्तो खालको व्यतिथि चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौं. सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं. एउटा सिटिङले हुने कुरा हो खास. यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग. त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा मुभ हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौं, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौं. तर अब पनि सरकारले इच्छाशक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौं नै भन्ने हो. मैले अघि नै पनि भने अक्षरश कानूनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौं. नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानूनको पालना गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अवस्था कि काम गर्दै गएर जेलतिर जानु पर्यो. काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो. त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ नै भनेरै जान्छौं सरकारलाई स्पष्ट रूपमा. हामीले अब केही दिन केही समय हामी कुर्छौं, हेर्छौं संवादका कुराहरू, यसै गरी हाम्रा विषयहरू पुर्याउँछौं तपाईँहरूकै माध्यमबाट होइन. यदि त्यसो भएन भने अन्तिममा त हामी यो शून्य समय भनिरहेको शून्य समयलाई हामीले हडताल भन्नुपर्ने दिन आउन सक्छ.
1: अब यसमा पनि जति पनि हाम्रो 15 बजे माग छ ती बुदाहरूमध्ये 1-2 वटा केही सरकारले चाँडै पहल गर्यो र त्यसको समाधान गर्ने अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि होइन? 15 वटै माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र शुरू गर्छौ भनिन्छ?
2: होइन, अहिले तत्काललाई त हामीले के भनेका छौं भने खास गरेर यो ऐनले संशोधन गरेर लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ द्याट इज एक्सेप्टेबल हामीले एक्सेप्ट गरेकै छौँ गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा हो होइन तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ यथास्थितिमा हामी पेसा व्यवसाय गर्छौँ हामी हाम्रा काम निरन्तर हामी अगाडि बढाउँछौँ हामी
1: हजुर अध्यक्षज्यू अन्तिममा चाहिँ हुन त प्रसङ्ग सबै छोइ पनि सकिएको छ र सिलसिला मिलेको भएर म फेरि एकचोटि निवेदन गर्न चाहन्छु यो दीर्घकालीन रूपमा चाहिँ वैदेशिक रोजगार क्षेत्रलाई भरपर्दो पारदर्शी र मर्यादित बनाउन चाहिँ तपाईँ व्यक्तिगत रूपमा चाहिँ के मान्नुहुन्छ सबैभन्दा जरूरी कदम चाहिँ के हो यसको
2: वैदेशिक रोजगार क्षेत्रलाई विश्वासिलो भरपर्दो पारदर्शी बनाउनका निम्ति श्रमिकहरूको हकित सुरक्षा गर्नका निम्ति वैदेशिक रोजगार व्यवसायहरूको सम्मान स्थापित गर्नका निम्ति र राज्य उत्तरदायी हुनका निम्ति चाहिँ सर्वपक्षीय सर्वस्वीकार्य नीति अत्यावश्यक छ नीति बनाउँदा सबै स्टेक होल्डरहरू बसेर मन्थन गरेर आएको निचोडलाई नीति बनाऊ त्यसो भयो भने त्यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्छ पपुलिस्टिक हुने अथवा लोकप्रिय हुने ढंगले कुनै पनि निर्णय र कुनै पनि खालका स्ट्यान्डबाजी नगरौं त्यसले पर्याप्त हामीसँग उदाहरणहरू छन् कि त्यसले सेवाग्राहीलाई सेवा दिनुको सट्टा उल्टो उल्झनमा राख्यो उल्टो अव्यवस्थित बनायो उल्टो आर्थिक भार पार्यो त्यसो भएको कारणले गर्दाखेरि चाहिँ लोकप्रियता भन्दा व्यावहारिकतालाई प्रिय मानेर भोलि चुनाव जितौंला नजितौंला एउटा पाटो छ यसलाई चाहिँ भोट ब्याङ्क नबनाइकन हिजो 72 अहिलेसम्म त्यो मन्त्रालयको नेतृत्व गर्ने नेतृत्व तहले चाहिँ सधैँभरि भोट ब्याङ्क रिजर्भेसनको लागि यो विषय राखिने रह्यो थाहा हुँदाहुँदै पनि यो गलत छ भन्ने बुद्धा बुझ्दै पनि त्यसरी रिजर्भेसन राख्यो अहिलेको सरकारले त्यो नगरोस् अहिलेको सरकारले व्यावहारिकतालाई हेरेर निर्णय गर्यो भने तत्काललाई थोरै दिन 10 दिन 15 दिन 20 दिन यो तितो होला अलिकति थोरै प्रतिशोध पनि होला तर यसले पार्ने दीर्घकालीन चाहिँ सकारात्मक प्रभाव चाँडै सेवाग्राहीले महसुस गर्ने दिन आउँछ यसलाई चाहिँ सकारात्मक ढंगले चाहिँ सोच्नुपर्छ सकारात्मक ढंगले अगाडि जानुपर्छ यदि हामीले यो गर्न सक्यौं ती 15 बुँदामध्ये 15 बुँदालाई चाहिँ सही ढंगले व्यवस्थित गर्न सक्यौं भनेदेखि सम्मानित पेसाको रूपमा यो व्यवसाय स्थापित हुन्छ यो पेसा सम्मानित व्यवसायको रूपमा स्थापित भयो भने नै श्रमिकको सर्वोत्तर हित हुने हो यो विषय चाहिँ भुल्नु हुँदैन मैले यति नै भने
1: हजुर अन्तिममा श्रमिकलाई के भन्नुहुन्छ श्रमिकहरूलाई
2: वैदेशिक रोजगारमा रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरू वैदेशिक रोजगारमा जान चाहिँ तयारी गर्दै गर्नुभएका आम श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरू वैदेशिक रोजगारमा पुगिसक्नुभएकालाई मेरो एउटै मात्र एउटा विनम्र अनुरोध के छ भन्दाखेरि तपाईँहरू विलासितामा धेरै समय खेर नफ्याँक्नुहोस् फर्केर आउँदाखेरि 2 महिना बसेर फेरि चाहिँ वैदेशिक रोजगारमा जान्छु भन्ने संकल्प नबोक्नुहोस् सकेसम्म पुँजी र सिप लिएर आउनुहोस् पुँजी र सिप लिएर आएर तपाईँको आफ्नो भूगोल अनुसार तपाईँले ल्याएको पुँजीलाई तपाईँले ल्याएको सिपलाई खर्च गर्नुहोस् त्यहाँ लगानी गर्नुहोस् जब तपाईँलाई त्यो तपाईँले गरेको लगानीले आमदानी दिन थाल्छ अनि बल्ल खर्च गर्न थाल्नुहोला हामी गलत संस्कारबाट हुर्किरहेका छौं बचत संस्कृतिको विकास हामीसँग भएको छैन सबैभन्दा पहिला वैदेशिक रोजगारमा जानुको उद्देश्य स्पष्ट हुनु पर्यो फर्केर आउँदाखेरि पुँजी र सिप मात्रै लिएर आउनु पर्यो विलासितामा चाहिँ खर्च नगर्नु पर्यो त्यसले मात्रै फेरि दोहोऱ्याएर तेह्र्याएर चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई रोक्छ र हिजो तपाईँहरू जाँदै गर्दा वैदेशिक रोजगारमा जाँदै गर्दा 5-7% मैले अघि नै भनेका श्रम शक्तिहरू चाहिँ सही ढंगले वैदेशिक रोजगारमा जानुभयो होला कतिले धेरै राम्रो पनि गरिराख्नु भएको छ धेरै सक्सेसफुल स्टोरीहरू हामीले चाहिँ मीडियाहरूमा सुन्न पाएका छैनौं खालि चाहिँ ऋणात्मक कुरा खालि चाहिँ के अरे पीड़ाका कुरा मात्रै सुन्नुपर्ने भएको कारणले पनि यो क्षेत्र अलिकति बदनाम भएको छ तपाईँहरू जुन तरिकाले पुग्नु भएको छ त्यो 10% बसेर पुग्नुभयो 35% बसेर पुग्नुभयो 50% बसेर पुग्नुभयो जसरी पुग्नुभयो तर अबको पिँढी अबको वैदेशिक रोजगारमा जाने श्रम शक्तिलाई चाहिँ थितीमा राखेर सुरक्षित बनाएर वैदेशिक रोजगारमा पठाउने अभियानमा वैदेशिक रोजगार व्यवसाय संघ छ गालीलाई थोरै कम गर्नुहोस् र वैदेशिक रोजगार के अरे वैदेशिक रोजगारमा जान चाहिँ तयार रहनुभएका आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटै मात्र कुरा छ केही दिनका लागि हो यो केही दिनपछि थिति आउँछ नीति आउँछ उपयुक्त नीति आउँछ त्यसपछि हामी फेरि पुनः सुचारू हुने नै छौं 10-15 दिन यहाँहरूले धैर्य गरेर हामीलाई हाम्रो अभियानलाई साथ दिनुभयो भनेदेखि तपाईँहरू नै चाहिँ न्यून शुल्कमा निशुल्क अथवा न्यून शुल्कमा वैदेशिक उद्योगमा जाने वातावरणको तयार हुन्छ। यसमा चाहिँ सबै यो देशवासी आम चाहिँ जन के रे आम चाहिँ जनमानसलाई जनतालाई दाजुभाइ दिदीबहिनीलाई मेरो यही नै अपील छ। यो अभियान हो वैदेशिक रोजगार व्यवसाय संघको, यो अभियानमा सबैको साथको आवश्यकता छ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपायको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्रीसँग कुराकानी गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz, उज्यालो online.com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: रेडियो मर्चेंडी एफएम 95 मेगाहर्ट्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना घरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
6: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय गाड़ीको पाठ पूर्जामा सहुलियत दिन व्यवसायीको माग। एक रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले क्षति। पुरिएका कामदार बरूवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा। र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त। नेपाल खबरमा अब पूरा खबर। देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पाठ पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन्। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानको लागि 11 बुधे मागपत्र बुझाएका हुन्। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरेको हो। महासंघले पूर्व सचिव दीपक सुवेदीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मोटर बीमा दर निर्देशिका 2073 समय सापेक्ष परिमार्जन गर्न र बीमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन आग्रह गरेको छ। यस्तै इन्धन अर्थात डिजल पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र विद्युतीय गाड़ीमा प्रति युनिट 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। बीमा प्रिमियमको 1% र सरकारको तर्फबाट पनि रकम छुट्याई कोष सुदृढ़ गर्न माग गरेको हो। महासंघले गाड़ी आयातमा कड़ाई, भारतीय मालवाहक तथा यात्रुवाहकलाई दिँदै आएको 72 घण्टे सुविधा खारेज, कम्पनी ऐन संशोधन, समान कर प्रणाली लागू गर्न जोड़ दिएको छ। यसै गरी प्रविधि मैत्री यातायातका लागि अनुदानको व्यवस्था, यातायात क्षेत्रको प्रभावकारी नियमन र विकासको लागि शक्तिशाली यातायात प्राधिकरण गठन गर्न र काठमाडौँ उपत्यकामा टिपर संचालनको समय पुनरावलोकन गर्न अनुरोध गरेका छन्। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रको जायज मागलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाडौँको भिरकुटी मण्डपमा शुरू हुँदैछ। एक्सपोमा विभिन्न 55 ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डी 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलोपटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्रे, 4 पाङ्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। लाई लक्षित गर्दै आयोजकले डिजिटल टिकटको समेत व्यवस्था गरेको छ। डिजिटल टिकट काट्दा अधिकतम 50% क्याश ब्याक पाउन सकिने व्यवस्था छ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 अटो शो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायीहरूका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाटा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका हुन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू हुने नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ। पहिरोले एकजना घाइते भएका छन्। अर्का एकजनाको अवस्था थाहा हुन सकेको छैन। विद्युत गृहका कामदार अन्नपूर्ण 6 का 55 वर्षीय दीपक बरूवालको अवस्था थाहा हुन नसकेको र गौरीगंगा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले बरूवालको खोजी गरिरहेका छन्। देविकालाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले जानकारी दिनुभयो। विद्युत गृहभन्दा माथिल्लो भागको पहाड़बाट ढुंगासहितको सुक्खा पहिरो खसेर पुरिएको हो। पहिरोका कारण म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ। अहिले सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा कर्णालीको एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि हल्कादेखि मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना छ। आज देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको मात्रै वर्षा हुने अनुमान छ। तराई भागका एक दुई ठाउँमा पनि मध्यमसम्मको वर्षा हुनेछ। आज र भोलि कतै पनि ठूलो वर्षाको सम्भावना नभए पनि पर्सी बिहिबार भने कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। गैराती कोशी र मधेश प्रदेश बाहेक सबैजसो ठाउँमा पानी परेको थियो। अण्डाको माग बढ़ेसँगै व्यवसायीले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक्सेल अण्डा प्रति क्रेट अर्थात 30 वटाको 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रतिपेटी अर्थात 7 क्रेटको समर्थन मूल्य 3,000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलले बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भएको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले अझै पनि लागत मूल्य पाउन नसकेका पोखरेलको भनाई छ। अण्डाको लागत मूल्य प्रतिगोटा 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने सहमति भएको छ। सहमतिमा साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानून बमोजिम तत्काल आवश्यक कार्यवाही अघि बढ़ाउने उल्लेख छ। देवानगंज 3 रहेको मदरसाको कानूनी हैसियतका बारे तत्काल आवश्यक छानबिन शुरू गर्ने सहमति भएको छ। सहमति पत्रमा सरकारले मृतकका परिवारको एकजना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफारिश प्रचलित कानून बमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढ़ाउने पनि सहमतिमा उल्लेख छ। सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको छ। घटनामा ज्यान गुमाएका 3 जनाको सम्झनामा गाउँपालिकाले उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। गैराती अक्सिजनको मात्रा कम भएपछि उहाँलाई परिवारले उपचारका लागि जनकपुर अस्पताल लगेका थिए। उपचारकै क्रममा आज बिहान निधन भएको हो। धनुषाको जनकपुर 10 देवीचोकमा जन्मिएका उहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। उहाँ 2029 सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा पनि जोड़िनु भएको थियो। नेपाली र मैथिली अंग्रेजी र हिन्दी भाषामा थुप्रै कृति गीत कथा र कविता लेख्नु भएको छ। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 सालको जगदम्बा श्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। पारिवारिक सदस्यका अनुसार विमलको आज अन्त्येष्टि गर्ने तयारी छ। अब विदेशको खबर। कोलम्बियामा दशक यताकै शक्तिशाली भूकम्पमा परि कम्तीमा 132 जनाको ज्यान गएको छ। भत्किएका भवनहरू मुनि अझै पनि धेरैजना फँसेको आशंका गरिएकोले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो। भूकम्प 7.4 म्याग्नीच्यूडको रहेको र केन्द्रबिन्दु कोलम्बियाको पश्चिममा 100 किलोमिटर गहिराईमा रेकर्ड भएको छ। ठूलो संख्यामा उद्धार टोलीहरू भग्नावशेषमा फँसेकाको उद्धारका लागि खटिएका छन्। कोलम्बियाको चोको प्रान्तका गवर्नरले प्रान्तीय राजधानी किबोमा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ। त्यहाँ राष्ट्रिय विपदको अवस्था घोषणा गरिएको छ। अब खेल खबर। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एक दिवसीयको कप्तान नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किनु भएको छ। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कारको मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसएससी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नुहुनेछ। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, कडर केसी र हेमन्त धामी हुनुहुन्छ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय गाड़ीको पाठ पूर्जामा सहुलियत दिन व्यवसायको माग। 1 रूपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युत क्रियामा पहिरोले क्षति। पुरिएका कामदार बरूवालको खोजी चल्दै आज र भोलि हल्कादेखि मध्यमसम्म पानी पर्ने सम्भावना। माग बढ़ेसँगै अण्डाको समर्थन मूल्य पनि बढ़्यो। अझै पनि लागत अनुसारको भाव पाउन नसकेको किसानको गुनासो। कोलम्बियामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 132 जना पुग्यो। आपतकालीन अवस्था घोषणा र सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: यो मोबाइलले पनि तनावै दियो भन्या?
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 066-520-209।

0: Bunnyus.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: लमजुङ उद्योग वाणिज्य संघको सूचना लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं डीपीपीले इकाई 2083 श्रावण 27 गते भोलेटार इकाई 2083 श्रावण 28 गते विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98565428 महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412-38555 विदुर तिवारी 98565452 विवेक तिवारी 98466-34609
6: हेर्न माले
7: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
8: हुन्छ हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुनो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856744486।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा

0: सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसीसर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसीसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 98461026344, 98461026344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: सिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665 21 083
6: सम्पर्क मोबाइल नम्बर 9856 13 375
5: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
7: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
8: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
7: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865067272
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसीसहर नगरपालिका 8 13 लमजुङ प्रोपाइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665520293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
10: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
9: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021224 मोबाइल 9841414
7: क्यों भविष्य में चिंता आकी पारे मोइन दी आकी वा आगे गए इंश्योरेंस की हम ओहो थदई मरी गा चील मुमे ये भयो समस्या खै विषय पैनिक आगे प्लान तम लौ छैली मु विषय मी नै बिनी छाब बन्दिल परे
4: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
7: छाब मी छाब रोजाए
11: लमजुङ उद्योग वाणिज्य संघको सूचना लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको संस्थाका लागि आर्थिक वर्ष 2082/83 को कर चुक्ता आर्थिक वर्ष 83/84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको संस्थाका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग बाँड संघका अध्यक्ष भर कुमार श्रेष्ठ सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ 690 सिलिण्डर ग्यास भित्रियो, खुद्रा पसल मार्फत वितरण। ग्यास अभावप्रति सोभिएको ध्यान आकर्षण, विद्यार्थीलाई सहायता पूर्तिको माग। लमजुङमा एक वर्षमा 9 जना कुष्ठरोग यी भेटिए, 14 वर्ष मुनिका 1 जना संक्रमित। बेसी सहर र सुन्द्र बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी। र लमजुङ प्रहरीमा एक आर्थिक वर्षको अवधिमा 13 जबरजस्ती करारी सम्बन्धी घटना दर्ता।

0: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुस्तीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
4: अब समाचार विस्तारमा। लमजुङको विस्तारमा आज मंगलबार मात्र 96 सिलिण्डर एलपी ग्यास ल्याइएको छ। मनाङ मर्सेङदी ग्रुपमा ल्याएको उक्त ग्यास मुख्य डिलरबाट उपभोक्तालाई प्रत्यक्ष बिक्री नगरी जिल्लाका विभिन्न खुद्रा विक्रेता पसल मार्फत वितरण गरिने जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले उपभोक्ताहरूलाई आफूले नियमित रूपमा ग्यास खरिद गर्दै आएको राशन तथा खुद्रा विक्रेता पसलमा सम्पर्क गरी ग्यास लिन आग्रह गरेको छ। उपभोक्ताको मागको तुलनामा ल्याएको ग्यास पर्याप्त नभए पनि ग्यासको आपूर्ति अब नियमित रूपमा हुँदै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आगामी दिनमा पनि ग्यास ल्याउने व्यवस्था मिलाइने भएकाले उपभोक्तालाई नाति बस्न आग्रह गरिएको छ। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप 4 वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन्। यसअघि 2079-80 कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाएको थियो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालको कप्तानी सम्हालेका छन्। सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ला, लजित राजवंशी लगायतका रहेका छन्। यस्तै नियमित ओपनर कुशल भुर्तेल र सोमपाल कामीको नाम टोलीमा समावेश गरिएको छैन। अरिफ शेख भीम सार्कीलाई टोलीबाट हटाएको छ। आईसीसी विश्वकप लीग 2 नेपालको प्रदर्शन खराब बनेसँगै कप्तान परिवर्तन गरिएको हो। यो सँगै रोहितले ओडीआई र टी20 दुवैको कप्तानी गुमाएका छन्। क्यानले यसअघि दिपेन्द्र सिंह एरीलाई टी20को कप्तान नियुक्त गरेको थियो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा केही उत्तर नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका दुवै सबै भाग तथा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाड़ी भागमा साधारणतया बादल लागेको जनाएको छ। मध्य प्रदेशका साथै बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादली लागेको छ। कोशी गण्डकी बागमती लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतय बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने रहेको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा मध्य प्रदेश कोशी र बागमती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। विभागको गौतम मौसम बुलेटिन अनुसार देशको हिमाली भूभागका केही स्थान मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा धेरै स्थानमा तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा केही स्थानमा तथा मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेश तराई भूभागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यसै गरी आज राति देशभर साधारणतय बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाका साथै हिमपात पनि पर्ने सम्भावना रहेको छ। मुलुकका पहाड़ी भागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मध्य र कोशी प्रदेश तराईका भागमा केही वर्षाको सम्भावना छ। गण्डकी कोशी बागमती प्रदेश हिमाली तथा पहाड़ी भाग कर्णाली प्रदेशको भाग तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लमजुङको सदरमुकाम बेसरमा देखिएको एलपी ग्यास अभाव प्रति मर्संगे बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सोभियोले जिल्ला प्रशासन कार्यालयको ध्यान आकर्षण गराएको थियो। डेरा गरी अध्ययनरत विद्यार्थीहरू ग्यास नपाउँदा दैनिक जीवनको अध्ययन र परीक्षाको तयारीमा प्रभावित भएको भन्दै सोभियोले समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेललाई ज्ञापन पत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न ध्यान आकर्षण गराएको थियो। जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा दुर्गम क्षेत्रबाट उच्च शिक्षाका लागि आएका विद्यार्थीहरू बढ़ी प्रभावित भएको उल्लेख छ। खाना पकाउन ग्यासमै निर्भर रहनुपर्ने भएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म समस्या गम्भीर बनेको सोभियोको अध्यक्ष मदन कुमार विकाले बताउनुभयो। ग्यास आपूर्तिमा देखिएको कमी, सिलिण्डरको सहज उपलब्ध नहुनु र वितरण प्रक्रियामा देखिएको अस्पष्टताका कारण विद्यार्थीको दैनिक प्रभावित भएको ज्ञापन पत्रमा उल्लेख छ। यसले अध्ययन र परीक्षाको तयारीमा समेत असर पारेको सोभियोको अध्यक्ष मदन विकाको भनाइ छ। लमजुङमा आर्थिक वर्ष 82-83 नौजना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जिल्लामा भेटिएका नौजना बिरामी मध्ये 7 पुरूष र 2 महिला रहेका छन्। तीमध्ये 14 मुनिका 1 बालबालिका पनि कुष्ठरोगबाट संक्रमित भएका छन्। पालिकागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै वेश्वर नगरपालिका र सुन्दरबजार नगरपालिकामा 3-3 कुष्ठरोगका बिरामी भेटिएका छन्। त्यस्तै रायनस नगरपालिका, मर्संगी र कोलसत्र गाउँपालिकामा 1-1 बिरामी भेटिएका छन्। त्यसै गरी सोही समयमा मध्य नेपाल नगरपालिका, दोर्दी र दूधपोखरी गाउँपालिकामा भने कुष्ठरोगका नयाँ बिरामी भेटिएका छैनन्। पालिकागत निर्णय अनुसार विवरण अनुसार वेश्वर नगरपालिकामा 3 पुरूष, सुन्दरबजार नगरपालिकामा 2 पुरूष र 1 महिला तथा रायनस नगरपालिका र मर्सेन्दी गाउँपालिकामा 1-1 पुरूषमा कुष्ठरोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङका सहायक तथ्याङ्क अधिकृत लेखनाथ उपाध्यायले जानकारी दिनुभयो। यसअघि आर्थिक वर्ष 81-82 लमसुङमा 7 कुष्ठरोगका बिरामी भेटिएका थिए। उक्त वर्ष बेसीसर नगरपालिकामा सबैभन्दा धेरै 4, मध्य नेपाल नगरपालिकामा 2 र सुन्दरबजार नगरपालिकामा 1 बिरामी भेटिएका थिए। कुष्ठरोग समयमै पहिचान गरी नियमित उपचार गरीमा निको हुने रोग हो, तर रोगबारे पर्याप्त जानकारीको अभाव, सामाजिक डर र गलत धारणाका कारण कतिपय बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न ढिलाइ गर्ने गरेका छन्। त्यसैले स्वास्थ्य कर्मीहरूले शरीरमा लामो समयसम्म रहने सेतो वा रातो दाग, हात खुट्टामा झमझम वा कमजोरी जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन्। लमजुङमा पछिल्लो समय कुष्ठरोगका बिरामीहरूको पहिचान र उपचारमा स्वास्थ्य संस्थाले नियमित निगरानी तथा खोजी कार्यलाई प्राथमिकता दिँदै आएका छन्। रोग लुकाउने भन्दा समयमा परीक्षण र उपचारमा जोड़ दिन सके कुष्ठरोगका कारण हुने जटिलता र अपाङ्गता रोक्न सकिने स्वास्थ्यकर्मीहरूको भनाई छ। लमजुङमा एक आर्थिक वर्षको अवधिमा मात्र 13 जबरजस्ती करारी सम्बन्धी घटना भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा गत आर्थिक वर्षमा दर्ता भएका जबरजस्ती करारी सम्बन्धी मुद्दाको तथ्याङ्कले सो देखाएको हो। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 श्रावणदेखि असार मसान्तसम्मको अवधिमा जबरजस्ती करारी सम्बन्धी 11 जजक उद्योगमा 2 गरी 13 मुद्दा दर्ता भएको छ। जिल्लामा अघिल्ला आर्थिक वर्षको तुलनामा जजका र यौन दुर्व्यवहार सम्बन्धी घटनामा कमी आएको प्रहरी तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा मात्र जबरजस्ती करारी सम्बन्धी र बाल यौन दुर्व्यवहार सम्बन्धी जिल्ला प्रहरीमा 18 मुद्दा दर्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय लमसुङका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा जबरजस्ती करारी सम्बन्धी 14 मुद्दा परेको थियो भने जजका उद्योग सम्बन्धी 1 मात्रै मुद्दा दर्ता भएको थियो। सो बाहेक 3 बाल यौन दुरूपयोग सम्बन्धी मुद्दा दर्ता भएका थिए। जिल्लामा भएका यौनजन्य अपराध सम्बन्धी घटनामध्ये अधिकांश घटनामा छिमेकी पीड़ित भएको पाइएको छ। यौनजन्य अपराधमा अधिकांश पीड़ित 2 मुनिका रहेको पनि प्रहरी तथ्याङ्कले देखाएको छ। बढ़दो बेरोजगार, छाड़ा संस्कृति, मदिराजन्य वा उत्तेजक खानपिन, कुलत यौनको सकारात्मक शिक्षाको कमी र नकारात्मक सोचको विकासले पनि बलात्कारको घटना हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरूपयोगले पनि बलात्कार घटना हुने गरेको प्रहरीले जनाएको छ। जबरजस्ती करारी जघन्य अपराध हो। 16 कम उमेरका बालिकासँग सहमतिमै करारी भए पनि जबरजस्ती अन्तर्गत पर्ने कानूनमा उल्लेख छ। रायना सगरपालिका 8 रहेको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा श्रावण महिनाको अन्तिम सोमबार विशेष जीवन दर्शन प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ। मनोक्रान्ति योग गुरू डाक्टर योगी विकास नन्दको प्रमुख अभिभावकत्वमा आयोजित कार्यक्रममा उहाँले मानिसको समस्या र त्यसको समाधान दुवै आफैभित्र रहेको बताउनुभयो। समस्या समाधानका लागि सही विधि र जीवन जिउने कला जान्न आवश्यक रहेको उहाँको भनाइ थियो। कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण दिताले सामाजिक जीवनमा मानिसले जीवन जिउने कला सिक्नुपर्ने बताउनुभयो। उहाँले सबै मानिस सामाजिक प्राणी रहेको र सामाजिक जीवन जिउँदा जीवन जिउने कला जान्नुपर्ने र गुरूहरूबाट यस्ता कला र विधि सिक्न सकिने बताउनुभयो। कार्यक्रममा सर्वोदय सेवा आश्रमका सल्लाहकार तथा योग गुरू कञ्चन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा योग गुरू डाक्टर योगी विकास नन्दले सर्वोदय सेवा आश्रम परिसरमा निर्माण गर्न लागि आरोग्य पथको शिलान्यास समेत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति लमसुङका प्रमुख पूर्णबहादुर गुरूङ, रायना नगरपालिका प्रमुख खड्कबहादुर गुरूङ, प्रमुख शिला अधिकारी कृष्ण प्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बल लमजुङका प्रमुख विकास अधिकारी, रायनस नगरपालिका अन्तर्गतका विभिन्न वडा अध्यक्षहरू, कार्यपालिका सदस्य लगायतको भक्तजन तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। कार्यक्रमकै अवसरमा धर्मनाथ धाममा सामूहिक रुद्री समेत लगाएको थियो। रुद्रीमा विभिन्न समुदायका दर्जन भन्दा बढ़ी व्यक्तिहरू सहभागी रहेको थियो। धार्मिक तथा सामाजिक सद्भाव सहित सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी श्रद्धालुहरूले आश्रममा रसिद मार्फत 49,170 रूपियाँ दान तथा भेटी प्रदान गरेका छन्। दान पेटिका तथा अन्य भेटीबाट प्राप्त आमदानीको विवरण पनि पछि सार्वजनिक गरिने आश्रमले जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
9: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
10: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
9: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
10: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
9: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
10: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका 7 त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-374।
9: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
10: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
11: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
14: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
13: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
14: ल भइहाल्छ नि नानी।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
16: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
15: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन चोक, फोन 0665-20-120, मोबाइल 98460-77745।
17: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
18: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू चौबीसै घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर साथ लमजुङ, सम्पर्क 0665200004, 98400506063।
19: मर्सेङ एफएम 95 मेगाहर्ज।
4: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। मध्य नेपाल नगरपालिकाले गुरूङ समुदायको सांस्कृतिक पर्व टोटेको अवसरमा आज मंगलबार स्थानीय विदा दिएको छ। गण्डकी प्रदेशमा गुरूङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार टोटे पर्व सांस्कृतिक पर्वको रूपमा धूमधाम साथ मनाउँदै आएको परम्परालाई मध्यनजर गर्दै नगरपालिकाले स्थानीय विदा दिएको हो। नगरपालिकाका अनुसार यही साउन 26 गते अर्थात नेपाल सम्वत 1146 दिन लगायत चतुर्दशीका दिन पनि मंगलबार मध्य नेपाल नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा संस्थाका शैक्षिक संस्था, स्वास्थ्य संस्था, अत्यावश्यक बाहेकका अन्य संघ संस्थामा स्थानीय विदा दिएको हो। नगरपालिकाले सम्बन्धित सबैको जानकारीका लागि सूचना जारी गर्दै टोटे पर्वको अवसरमा मध्य नेपाल नगरपालिका तथा देश विदेशमा रहेका सम्पूर्ण महानुभावमा सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेको छ। नगर प्रमुख रमेश कुमार पाण्डेद्वारा जारी सूचनामा टोटे पर्व गुरूङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको संरक्षण र प्रवर्धनमा सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटी अन्तर्गतका करार तथा ज्यालादारी कर्मचारी रोजगारीको सुनिश्चितता सहित विभिन्न नौबुदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्। देशभरका सिटी भिटी शिक्षालय तथा कार्यालयमा

0: कम्तीमा एक वर्षको सेवा निरन्तरता दिनुपर्ने, रोजगारीको सुनिश्चितता गर्नुपर्ने, समान कामको समान ज्याला लागू गर्नुपर्ने, सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराउनुपर्ने र सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। यस्तै सरकारले 2083/23 गते गरेको 7 बुँदे निर्णय कार्यान्वयन, कर्मचारीको अनुभव तथा योगदानको मूल्याङ्कन गरी थायी समाधान खोज्नुपर्ने र सुशासन कायम गर्नुपर्ने उनीहरूको माग छ। सिटीभिटी प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटाले पनि विद्यार्थी संख्या घटेका तथा सरकारी बजेट कटौती भएका कारण कतिपय शिक्षालयमा करार सम्झौता गर्न समस्या भएको बताउनुभयो। आवश्यकताको आधारमा कर्मचारी व्यवस्थापन गर्न रोस्टर तयार गरिने तथा आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको उहाँले बताउनुभयो। कर्मचारीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा 690 सिलिण्डर ग्यास भित्रियो, खुद्रा पसल मार्फत वितरण। लमजुङमा एक वर्षसम्म नौसा नामक कुष्ठरोगको रोगी भेटिए। 14 वर्ष मुनिका एकजना संक्रमित। पेसा र सुन्दर बजारमा सबैभन्दा धेरै 3-3 जना बिरामी। लमजुङ प्रहरीमा एक आर्थिक वर्षको अवधिमा 13 जबरजस्ती करानी सम्बन्धी घटना दर्ता। र रायनसको सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा विशेष जीवन दर्शन प्रशिक्षण कार्यक्रम सम्पन्न। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038518, 98463038518।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोली, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच

0: गरिन्छ।
1: तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
0: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
1: सम्पर्क फोन 9849-68924 9850-86780।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुसी।
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
4: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिसह नगरपालिका साथ त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060209।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगाछ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियमको टेल सादा थिन, रंगीन जस्ता पाता, हुलास जुरा कलर, छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन चुबमुला, हुलास मुसम अर्कु तिल दमाइसे।
10: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: कान्छी, घरबनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एक हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: जय श्री राम, जय श्री राम।
4: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
4: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
4: हो नि भाउजू।
5: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
5: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
5: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: you.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
4: नेपाल ऋण खप्पै बिमगाछ क्याल भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ड्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुब मिला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
5: Sang the FM, Ponchana Bremen Hurts.
6: Ujana, Ujana, Hamri Bhantama.

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय

0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज। मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46-244।
2: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664041213, 4021224, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 वा 590-370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: नेपाल ऋण खप्पै बिमगान्छ ख्याल बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसाम अर्कुतिल दमाइसे

0: क्यों भविष्य में चिंता आकी बारे में दी
1: आकी वा आगे गई इंश्योरेंस किया हम
0: ओहो थदाई मरी गा चील मुमें
1: ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम
0: लो थैली मु विषय में गई बिनी छापा बंदिल परी
1: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
0: छापा मी छापा रोजाई
2: दीदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ फेरि कति राम्रो फिट भएको
3: यो ब्लाउज न्यू रितु लेडीज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
1: अरू त्यहाँ के सिलाइन्छ त दिदी
2: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
0: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 9841992406 र 9816674372
2: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
0: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
4: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
5: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
4: यसलाई शोख नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
5: ए हो र
4: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
5: बाप्रे यति धेरै जोखिम
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
6: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 12 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बैंक चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बैंक चोक लामसुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: पहुँचा रहा है।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।

0: तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
0: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bunnia Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए, म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
2: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32। हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 46 257 र 98 4 00 67 787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805677272
5: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्साङ डिकल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी मंगलबारे बसाईमा छौं मंगलबारे बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ साथी तपाईँ सन्चो हुनुहुन्छ कि बिसन्चो हुनुहुन्छ त्यो पनि तपाईँले फोन अथवा फेसबुक लाइभ मार्फत कमेन्ट मार्फत जानकारी गराउन सक्नुहुनेछ मेरो बारेमा सोच्दै हुनुहुन्छ भने म चाहिँ अलिकति बेटर फिल गरिरहेको छु हिजोको भन्दा पनि मैले हर्रो खाइरहेको छु भन्नुपर्छ अनि तपाईँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते हजुर नमस्ते नमस्ते
0: नमस्ते शोभाजी
1: हजुर
0: आज शुरूआती चरणमै जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो के गर्दै हुनुहुन्छ शोभाजी
1: सुनिरहेको छु काम पनि गरिरहेको छु
0: काम सँगसँगै कार्यक्रम सुन्दै हुनुहुन्छ है
1: हजुर
0: कति राम्रो अनि पानी कतिको पिउनुहुन्छ शोभाजीले
1: पानी त पिउँछ अलिअलि
0: पिउनुहुन्छ है अलिअलि मात्रै होइन धेरै नै पिउनुपर्छ है पानी चाहिँ अनि आज कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन
1: गीत गाउने है
0: हजुर हो आज लोकगीत गाउने दिन रहेको छ यहाँले लोकगीत गाउन सक्नुहुनेछ
1: हजुर गाउने अब
0: हजुर हुन्छ
1: राम्रो त छैन कि रे
0: राम्रो मानेर सुनिदिन्छु म
1: हुन्छ कति खुसी भइदिन्छ मन सुने पछि यसुको वचन यति नै
0: ओहो गीत त राम्रो थियो तर अलिकति छोटो भएको हो कि जस्तो लाग्यो नि शोभाजी हो नि फेरि एक टुक्का लाउनु गाउनुहोस् त
1: कति खुसी भइदिन्छ

0: हिन्नु पर्छ यसुको बाटोमा, यति नै।
1: ओहो, कति राम्रो गीत, धन्यवाद छ यहाँलाई। र यहाँले आजको बसाइबाट कसलाई सम्झिन चाहनुहुन्छ शोभाजी?
0: सर्वप्रथम त हजुरलाई, अनि भित्र फोन उठाने म्याडमलाई, अनि मर्चाइटी होल टिमलाई, अनि मेरो छोरा नातिहरूलाई, अनि म यो के अरे फर्स्ट है अब आउने साथीहरूलाई, अनि देश विदेशमा भएका दाजुभाइ दिदीबहिनीहरूलाई, कृष्णा गुरुङ, कृष्णा लामा, सुषमा, आइतेश्वरी, अनि सरस्वती, अनि धेरै साथीहरूलाई सम्झिन चाहन्छु, नाम आउँदैन तर पनि मैले सम्झिरहेको छु भन्दै बिदा हुन्छु।
1: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो शोभाजी हुनुहुन्थ्यो, एकदमै राम्रो गीत गाउनु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। उहाँभन्दा पछि जोडिनु हुने सम्पूर्णलाई पनि एकदमै धेरै सम्झिनु भएको छ उहाँले। र आजको कार्यक्रम रेडियो मर्सङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि सुनेर तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ, तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम कस्तो लाग्छ भनेर। र आजको बसाईमा जोडिन चाहनुहुन्छ भने आज मंगलबार बसाई हो, मंगलबारको दिनमा तपाईँले लोकगीत गाउनको लागि कार्यक्रममा जोडिन सक्नुहुनेछ। साथै एकदमै चर्को घाम लागिरहेको छ, यो घाममा अब काम नगरी त सुकै छैन, तर काम सँगसँगै आफूलाई शरीरको पनि ख्याल गर्नु एकदमै जरूरी छ। प्रशस्त मात्रामा पानी पिउनुहोला भन्न चाहन्छु, र पानी पिउँदाखेरि यहाँले आफ्नो स्वास्थ्य स्थिति बुझेर चाहिँ पिउनुहोला, एकैपटक धेरै पनि पिउनु हुँदैन। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार, गुड आफ्टरनुन छजालो।
1: नमस्ते, गुड आफ्टरनुन छजालो कृष्णजी, सन्चै हुनुहुन्छ?
2: हजुर, सन्चै छु। तपाईँ अलि विषय भन्नु भएन।
1: हजुर, हिजो अस्तिको भन्दा चाहिँ अलिकति सन्चो भएको छ है, यहाँहरूको मायाले गर्दाखेरि चाहिँ सन्चो भएको हो भन्ने चाहिँ मलाई लाग्छ है।
2: त सन्चो हुनु पर्यो नि त।
1: हो नि,
2: मान्छे भएपछि अब कहिले कहिले बिसन्चो नै हुन्छ, तर अब सन्चो नै हुनु पर्यो नि।
1: हजुर, हो नि, एकदमै हो। अनि कृष्णजी,
2: हजुर,
1: के गर्दै हुनुहुन्छ यहाँले?
2: हजुर, बसी बसाइ हो,
1: बसी बसाइमै हुनुहुन्छ है।
2: हजुर,
1: आज त चर्को चर्को घाम पनि लागेको छ, पानी पिउनु भएको छ कि छैन यहाँले?
2: ओहो, तपाईँले सम्झाइदियो, अहिले एकछिनपछि खाइदिउँला एकैचोटि।
1: एकैचोटि पिउनु चाहिँ हुँदैन है कृष्णजी?
2: ल ल, के अरे भनेपछि अब अलिकति पिइदिउँला, पिउँला।
1: अब एकैचोटि धेरै पिउनु चाहिँ हुँदैन, तर पानी धेरै पिउने चाहिँ हो, एकैचोटि धेरै पिउने चाहिँ होइन कि, टाइम टाइममा मिलाएर पिउनु पर्छ। अनि कार्यक्रममा जोडिनु भएको छ, खुसी लाग्यो। बसाइको बारेमा यहाँलाई जानकारी कतिको छ?
2: जानकारी त कामै अब तपाईँहरू बोलेको सुन्ने, अब समाचार भयो भने अब जो भयो नि, अब कामै त्यही हो मेरो, अब थाहा छ नि।
1: हजुर, उसो भए गाउन सक्नुहुनेछ है त?
2: हस्, जानी नजानी अलिकति गाइदिन्छु नि है।
1: हुन्छ।

0: यति भन्न चाहे अरूले पालो दिनु पर्यो हो नि त होइन त
1: हो एकदम राम्रो गीत गाउनु भएको छ अनि मन परेको मान्छे पनि डल्ली भयो भनेर नलानी हुन्छ त कृष्णजी
0: त्यही त अब लैजा भने छोड भने माया लायो अब लैजा भने डल्ली
1: हो अब डल्ली मान्छेले मन पराइसकेपछि अनि फेरि लान चाहिँ नहुने त्यस्तो पनि हुन्छ र यो वास्तविक जीवनमा मेल खाएको कुरा त होइन नि
0: लगभग त्यस्तै हो कि
1: ओहो भनेपछि कुरा त अर्कै रहेछ है भनेपछि कुरा बुझियो अनि कृष्णजी आजको बसाईबाट यहाँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
0: हजुर सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद
0: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई अनि मर्स्याङदी होल टिमलाई
1: हजुर
0: अगाडि आउने हाम्रो शोभाजीलाई सम्झिन चाहे पछाडि आउने सबै रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैलाई भन्ने अरूलाई पालो दिनु पर्यो होस् त बाबाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी हुनुहुन्थ्यो खुदी बगैँचाबाट एकदमै मजाको गीत गाउनु भएको छ साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665020020 डायल गरेर प्रत्येक दिन हामी यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार हजुर
1: नमस्ते को बोल्दै हुनुहुन्छ होला
2: म बेसार देनबाट तुलसी भुजेल दनेगाउँ
1: तुलसीजी सन्चै हुनुहुन्छ
2: सन्चै हारमै भन्नु पर्यो हजुरलाई
1: हजुर म पनि एकदमै सन्चो एकदमै त नभनौँ हिजो अस्तिको भन्दा चाहिँ सन्चो छु भन्नुपर्छ है रुगाले एकदमै माया गरिरहेको अवस्था छ मेरो चाहिँ
2: मलाई पनि त्यस्तै भयो घाँटी दुखेर खोकी लगाएर
1: हो भनेपछि मिल्छ भने यहाँले चाहिँ तातो पानीहरू तताएर पिउनु होला हर्रो खानु है
2: हुन्छ
1: अनि हजुर के गर्दै हुनुहुन्छ
2: बाख्रा चराउँदै जङ्गलमा
1: बाख्रा चराउँदै हुनुहुन्छ साथीहरू पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ
2: साथीहरू हुनुहुन्छ नि एक्लै त डर लाग्छ
1: अनि पानी लानु भएको छ कि छैन त जङ्गलमा
2: पानी लिएर गएको छ आज त घाम चर्केर
1: हजुर अनि घाम एकदमै चर्केको छ छहारीमा बस्दै हुनुहुन्छ कि छाता ओढेर बस्नु भएको छ यहाँले
2: छहारीमा बसेको ढुङ्गामाथि
1: हजुर अनि प्रशस्त पानी पिउनु होला है
2: हुन्छ
1: अनि कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा यहाँलाई जानकारी गराउनु पर्ने हो कि जानकारी छ
2: भन्नु पर्यो अब
1: हुन्छ उसो भए चाहिँ यहाँले गाउन सक्नुहुनेछ

0: यति नै
1: हो. कति राम्रो गीत गाउनुभयो है.
0: नजानी नजानी कस्तो रहेछ भनेर विचार अरे
1: विचार गर्नुभयो. एकदम मन पर्यो हामीलाई त गीत. अब सधैँ जोडिएर यस्तो मिठो गीत चाहिँ गाउनु होला.
0: धन्यवाद. कस्तो आफूलाई गर्व लाएर आयो अहिले त. नजानी नजानी उल्टो उल्टो गीत आयो भने है.
1: उल्टो गीत त होइन, मजाको सुनिएको छ गीत. यति मिठो गाउनु भएको छ. कतिपय साथीहरू फोन गर्न पनि डराउनुहुन्छ. हजुरले फोन गर्नुभयो र यति मिठो गीत गाउनु भएको छ. यहाँले त म धन्यवाद दिन चाहन्छु बरु है.
0: हजुरलाई पनि धन्यवाद है फोन रिसिभ गरेर हामीसँग बोलेकोमा.
1: हजुर धन्यवाद छ. अनि कसलाई सम्झिन चाहनुहुन्छ तुलसीजी?
0: सर्वप्रथम त हजुरलाई.
1: हजुर धन्यवाद.
0: अनि फोन रिसिभ गर्ने बहिनीलाई. अनि मेरो यहाँ एउटा निया दाई हुनुहुन्छ अनि एउटा बहिनी छन् उहाँको लागि अनि सम्पूर्ण अब आउने साथीहरूको लागि सम्झन चाहन्छु.
1: हजुर हुन्छ. नमस्ते.
0: नमस्ते बाई.
1: हजुर भर्खरै मात्रै हुनुहुन्थ्यो दनाई गाउँबाट तुलसीजी जोडिनु भएको थियो. एकदमै राम्रो गीत गाउनु भएको थियो. अहिले काममा पनि हुनुहुन्छ, गाईबस्तु चराउँदै हुनुहुन्छ वनमा, र यति मिठो गीत गाउनु भएको छ. एकदमै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई. र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ आजको बसाईमा जोडिनु हुन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु. 0665020020 डायल गरेर आजको बसाईमा तपाईँ जोडिन सक्नुहुनेछ. प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं. आफूलाई मन परेको बसाएको दिनमा हामीलाई फोन गरेर तपाईँ जोडिन सक्नुहुनेछ. र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ. स्वीकार दिनुहोला.

यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। साथै हाम्रो कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि कमेन्ट छोड्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। शुक्रराज र शैली निर्दोषीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन, म पाँचतर हिलिहाङ सार घर भई हाल फिदिम 4W शुक्रराज र शैली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्, जीवन सहयात्री कमला र शैली, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चरपटे, मनिषा शेर्पा, गगन तेरा थुमे, सुमी लिम्बु, सञ्चमाया किरुङ, तारा शंकर, विनिता दाहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण, एकलयात्री पाँचथरी, स्वर्णिम राई, सुप्रिया बान्तवर राई, कविता घटानी, मुना खड्क, हरपल रोशनी राई, सरस्वती पोखरेल, राज घले मगर, धनु गजमेर, दिलु एम्फु राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सिर्जना विश्वकर्मा, डम्बर तामाङ, योगेन इमेहाङ लिम्बु, भीम घटानी, ढकाल धर्मराज, धनकुमार खाती, फूलमाया सेन्चुरी, सुहाङ लिम्बो लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। शुक्रजी फोन पनि गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। यमसारू मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते, झोडली म पनि सुन्दैछु है तनहुबाट। यमसारू मगर, सबै साथीहरूमा मिठो सम्झन ल, कसैलाई पनि बिर्सेको छैन भन्दै छुटिन्छु ल, ओके बाई भनेर छुटिनु भएको छ। यहाँलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ। आज भोलि यहाँले माया नै मार्नु भएको छ है, र आज मंगलबारे बसाईमा छौ। मंगलबारको बसाईमा तपाईँले लोकगीत सुन्नको लागि 0665220020 फोन गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाईको साथमा। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565428, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98565452, विवेक तिवारी 98466-34609।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
5: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु।

0: यसबाट बच्ने कुनै उपाय छैन।
1: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
0: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
1: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
0: हजुर हजुर,
1: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
2: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

हजुर, यो मिठो सांगीतिक कोसेलीसँग छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यति बेला तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। आज मंगलबारे बसाईमा छौं। मंगलबारको बसाईमा तपाईँले लोकगीत गाउन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं हामी। कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ होला। म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम मार्फत बिछोडको करौतीले काट्नु मनै काट्यो बोलको गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ। हामी सकेसम्म आज बजाउने कोशिश गर्छौ र बजेन भने त्यसको लागि पनि एकदमै क्षमा प्रार्थी छौ भन्न चाहन्छु कर्णजीलाई। र विष्णु आचार्यजीले लेख्नु भएको छ, मिस यु अल भन्नुभएको छ, मिस यु टु विष्णुजी। नमस्कार, म अहिले काठमाडौँबाट भन्दै लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, यहाँलाई पनि नमस्कार भन्न चाहन्छु। र काम विशेषले जानुभएको होला पक्कै पनि, यहाँको काम चाहिँ राम्रोसँग सम्पन्न होस् भनेर पनि कामना दिन चाहन्छु। ईशा थापा मगर्जीले लेख्नु भएको छ, कहिलेकाहीँ म धेरै बोल्न चाहन्छु तर शब्दहरू भन्दा मौन त नै मेरो पीड़ा बुझ्छ। सबैले मेरो हाँसो मनपर्छ तर त्यो हाँसो बनाउन मैले कति आँसु लुकाएको छु त्यो कसैले देख्दैन। म कसैसँग रिसाएको छैन, समयसँग मात्रै एउटा गुनासो छ, किन उसले मेरो मनपर्ने मानिसहरू मेरो जीवनबाट टाढा बनाइदियो। अब म बदलिएको छु, पहिले जस्तो हरेक सम्बन्धमा आफूलाई हराउँदिन किनकि मैले सिकेको छु आफ्नो मूल्य नबुझेको ठाउँमा आफ्नो मन छोड्नु हुँदैन। सायद मेरो कथा अझै पूरा भएको छैन, आजका आँसुहरू भोलिको सफलताको प्रस्तावना हुन सक्छन्। म अझै मुस्कुराइरहेको छु किनकि आशा बाँकी छ र आशा बाँकी रहेसम्म मेरो यात्रा बाँकी छ। आशा बाँकी रहेसम्म मेरो यात्रा बाँकी छ, मिस यु अल भनेर लेख्नु भएको छ। ईशाजीको हरेक कुराले एकदमै धेरै भित्री मन नै छुन्छ र एकदमै खुशी लाग्छ। तपाईँले कहिलेकाहीँ चाहिँ फोन गरेर पनि सुनाउनु हुन एकदमै अनुरोध गर्न चाहन्छु। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्कार आयतेश्रीजी। हजुर, म चाहिँ हिजो अस्ति चाहिँ एकदमै बिरामी थिएँ, म चाहिँ आवाज पनि मेरो एकदमै बोल्न नसकिने अवस्थामा थियो भने आज चाहिँ हिजो अस्तिको भन्दा अलिकति सन्चो भएको अवस्था छ भन्नुपर्छ है। हजुर, धन्यवाद छ। अनि के गर्दै हुनुहुन्छ आयतश्रीजी? अनि भैँसी चराउँदै हुनुहुन्छ। पानी कतिको पिउनु भएको छ यहाँले? हजुर, प्रशस्त पिउनु होला, एकदम खुसी लाग्यो। अनि आज धेरै समयपछि फोन गर्नुभएको छ, त्यसमा पनि एकदम धन्यवाद दिन चाहन्छु है। अनि आयतश्रीजी, बसाईको बारेमा त पक्कै पनि जानकारी छ है? त्यही भएर बसाइमा चाहिँ जो दिनु होला। आज कुन गीत गाउने विचार गर्नुभएको छ यहाँले? हजुर, हुन्छ।

0: तिमीले श्रोतामै गाह्रो भयो है, गीत गाउने नि बानी नि बिर्सिसकेको छु है।
1: ओहो, अब गीत गाउनको लागि चाहिँ नियमित रूपमा जोडिनु होला है। आज पनि एकदमै राम्रो गीत गाउनु भएको छ, एकदमै भित्री मनलाई छुने, कता कता गाईबस्तु चराउँदाखेरि सुन्यो भने चाहिँ कस्तो आँसु नै आउने किसिमको गीत गाउनु भएको छ। भाका चाहिँ त्यस्तो छ ककसलाई, हजुर फुलेको छ, अब फुलाएर राख्नुपर्छ, अब उड्ने गरी चाहिँ होइन, अलिअलि फुल्न त पर्छ। यति मिठो गीत गाउनु भएको छ होइन त, फुलाउनु पर्यो नि। अनि ककसलाई सम्झिन चाहनुहुन्छ? अब पक्कै पनि महिनौ दिन पछि जोडिनुहुन्छ होला है।
0: हजुर, हजुरको लागि, मिस्टरको लागि, अनि मतलब लागि थुप्रै थुप्रै हुनुहुन्छ, बोच्याङ्जली तिलक दाईको लागि, टेकु दाईको लागि, अन्सारू भाइ, राम भाइ, अनि सुषमा दिदी, अनि
1: हजुर हुन्छ, बाई बाई। हजुर, भर्खरै मात्रै आयताश्री जी जोडिनु भएको थियो, उहाँले एकदमै सुरिलो भाका गाउनु भएको थियो। गाईबस्तु चराउँदाखेरि चाहिँ एकदमै सुन्न मन लाग्ने, गाउन पनि मन लाग्ने त्यस्तो गीत गाउनु भएको थियो। उहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र जति पनि साथीहरू जोडिनुहुन्छ, फरक फरक किसिमको गीत छ, फरक फरकको आवाज छ, एकदमै राम्रो लाग्छ। तपाईँहरू चाहिँ फेरि राम्रो छैन भन्नुहुन्छ, तर सुन्नेलाई चाहिँ एकदमै मनपर्छ, अब एकदमै राम्रो लाग्छ, कार्यक्रममा जोडिनु होला। त्यति बेला फेरि पनि कोही साथीहरू हुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार हजुर।
1: नमस्ते, को बोल्दै हुनुहुन्छ होला? सूर्यबहादुर घिमिरेजी बोल्दै हुनुहुन्छ है। अनि सूर्यजी के गर्दै हुनुहुन्छ? हजुर, हिजो अस्ति अलि पानी परेको, आज चाहिँ चरको घाम लागिरहेको छ है।
2: मैले हातमा हो अहिले प्रोजेक्ट आडमा हो कि, प्रोजेक्टको प्रोजेक्ट खुल्यायो भने।
1: हजुर हजुर, अनि कतिको पानी कतिको पिउनु भएको छ सूर्यजीले?
2: पानी खासु भर बोतल भइसके।
1: हजुर, पिउनुपर्छ पानी चाहिँ प्रशस्त मात्रामा है।
2: हजुर,
1: अनि कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन?
2: जानकारी छ, हाम्रो जानकारी भन्नाले मेरो जानकारी भनेको त हाम्रो बुढा के हाम्रो के अरे किन सर,
1: हजुर
2: चिन्नुहुन्छ नि?
1: हजुर हजुर,
2: खुसी किन सर,
1: हजुर बुढाको कृष्णजी नियमित रूपमा जोडिनुहुन्छ।
2: उहाँको लागि एकदम सम्झिन्छु कि मैले।
1: हजुर, अनि गीत चाहिँ गाउन चाहनुहुन्छ कि चाहनुहुन्न त?
2: जान्दिनँ म गीत,
1: गीत त लोकगीत त एक दुई लाइन पनि गाउनु पर्यो नि सूर्यजी, सम्पूर्णले अब सूर्यजीको पनि आवाज सुन्न पर्यो भन्ने हुन्छ नि त। हजुर, गाउने नै गाउँले गीत हो सूर्यजी, आज गाउने नै गाउँले गीत हो है। हजुर हुन्छ,
2: धान गोडेर सकियो, पोजेले जम्मा खेत पनि लगिगो, त्यति मात्र है।
1: ओहो, यहाँले त छुट्टै किसिमको एक शब्द पो राख्नु भयो त। हजुर हो, अनि ककसलाई सम्झना सन्देश छोड्न चाहनुहुन्छ सूर्यजीले?
2: हजुरलाई
1: हजुर धन्यवाद,
2: अनि हाम्रो हाम्रो मेयर सरलाई,
1: हजुर हजुर,
2: उहाँलाई, अनि मेरो अब घरमा अब मेरो श्रीमती, मेरो छोरीहरू छ बेसरमा होइन, शर्मिला, सविता, ज्वाइँ चाहिँ बाजे हुनुहुन्छ है, अनि मेरो आमा माथि गाउँमा हुनुहुन्छ,
1: हजुर
2: गाविसनिर माथि, म फाटमा छु होइन, गाविसनिर हुनुहुन्छ, अनि सबैलाई त्यही त्यही भाइ, हजुर हस् त्यस, हजुर
1: हजुर हुन्छ नमस्ते
2: नमस्ते
1: हजुर भर्खरै मात्रै हामीसँग जोडिनु भएको थियो सूर्य बहादुरजी हुनुहुन्थ्यो उहाँले गीत गाउनु भएको छ एक हरफ भए पनि एउटा सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ उहाँ चाहिँ आजको कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ भने 0665520020 डायल गरेर जोडिन सक्नुहुनेछ सूरज किङ आईडीबाट कमेन्ट आएको छ नमस्ते हजुर के छ खबर हजुरआनी रेडियो मर्स्याङदीको म पनि सुन्दैछु प्रोग्राम साउदीबाट सबै साथीहरूमा मिठो सम्झना साथी मिठो माया साथै मिठो माया फ्रम बेसी सहर नौ बिन्द बेसी लमजुङ भन्नुभएको छ हजुर नमस्ते एकदमै ठिक छ भन्नुपर्छ है सूरजजी यति टाढाबाट जोडिनु भएको छ एकदमै धेरै खुशी लाग्यो आगामी वसाईहरूमा पनि फुर्सद मिल्छ भने तपाईँले चाहिँ जोडिन सक्नुहुनेछ कमेन्ट मार्फत सिम्पल सरिनाजीले लेख्नु भएको छ हेलो हाई नमस्ते के छ खबर म मोराङ पानी पोखरीबाट सरिना गुरूङ अफ अपकमिङ सङ अल फ्रेण्डको लागि बाई भनेर छुट्नु भएको छ हेलो नमस्ते सरिनाजी खुशी लाग्यो फोन पनि गर्न सक्नुहुनेछ है मोराङवासीको आवाज पनि सुन्नु पर्यो नि हामीले धर्मराजजीले लेख्नु भएको छ नमस्ते म ढकाल धर्मराज बिर्दामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु आज मलाई प्रेम सापकोटाको हाँस्ने बोल्ने गरेको माया पलाउँछ बोलको गीत बजाइदिनुहोस् ल आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 26 गते जन्मदिन मनाउनु हुने मोरङ उर्ला बारीकी आन्टी गोमा गोर्साई र मोरङ रतुवा माइकी मिडिया प्रेमी दाई रत्नबहादुर थापाको जीवनसाथी रेणुका थापालाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु भनेर भन्नुभएको छ यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी नियमित रूपमा जोडिनुहोला र आज चाहिँ साउनको 26 गते चाहिँ रेडियो मर्स्याङदीको निर्देशक मीना गुरूङको पनि एकदमै जन्मदिन परेको छ सम्पूर्णले शुभकामना दिन सक्नुहुनेछ उहाँलाई फेरि पनि जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ईसा थापा मगरजीले लेख्नु भएको छ रानीमै बनाएर राख्नु पर्दैन मलाई बस यो स्वार्थी मान्छेहरूको अगाडि सिर नझुकाए माया र साथ सधैँभरि दिनु है भनेर भन्नुभएको छ एकदमै राम्रो शब्द पनि हो रानी बनाएर राख्नु चाहिँ पर्दैन तर उहाँले भनेको जसरी सिर नझुकाइकन माया र साथ दिनु पनि एकदमै आवश्यक छ अतीत अन्जान राईजीले लेख्नु भएको छ हेलो दर्शन नमस्ते नमस्कार म पनि आए हजुरहरूको आत्मीय प्रोग्राममा म उही त हो हजुरमा हजुरहरूलाई माया गर्ने कान्छु अतीत अन्जान राई घर उदयपुर हाल काठमाडौँ साथीहरूलाई सम्झिनु पर्दा उषा किरण मुस्कान बान्तवा मनकुमारी कान्छी गुलुङ दीपा मगर काली कमला लिम्बुनी मीडिया प्रेमी निर्मला वनेम राजघले मगर स्वर्णिम शेर्पा जेनी लिम्बु मिसिङ रेवत दिपेश कार्की सहयात्री उमेश अन्जान राई सरला राई पुष्पा अञ्जली राई अधिकारी राधिका अधिकारी दिदी पूर्ण बहादुर थुलुङ रञ्जना बाहिङ राई रमला साङपाङ पूर्णिमा थुलुङ राई नाम छुट्टीको सबैलाई सम्झन चाहन्छु भन्नुभएको छ रामजी घिमिरेजी चितवनबाट लेख्नु भएको छ नमस्कार सम्झना मनैभरि भन्दै चितवनबाट भन्नुभएको छ एकदमै धेरै धन्यवाद सृजना मुखियाजीले लेख्नु भएको छ मिस यु अल भनेर मिस यु टू सृजनाजी यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ स्वीकार दिनुहोला

हजुर, यति बेला फेरि पनि कमेन्ट आएको छ लक्ष्मीप्रसाद मिश्र आइडीबाट। मेरो श्रीकृष्ण भजन बिहिबार रेकर्ड छ र भाद्रको 19 गते श्रीकृष्ण रिलिज हुँदैछ, हेरिदिनु होला भनेर चाहिँ अनुरोध गर्नुभएको छ। हजुर, पक्कै पनि हामी हेरेर साथ दिनेछौ र प्रतिक्रिया पनि दिनेछौ। यहाँलाई धन्यवाद जानकारीको लागि। र अब पनि कार्यक्रमबाट हामी छुटिनु पनि हुन्छ। आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर पाँचजना साथी जोडिनु भएको थियो। शोभाजी हुनुहुन्थ्यो, कृष्णजी हुनुहुन्थ्यो, तुलसीजी हुनुहुन्थ्यो, आयतश्रीजी हुनुहुन्थ्यो र सूर्यबहादुरजी हुनुहुन्थ्यो। उहाँहरू सम्पूर्णलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलुलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी डट

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065767272

0: sip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रतिनिधि सभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोल प्रसाद अर्याल बीच भेटवार्ता भएको छ। उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भेट भएको हो। प्रधानमन्त्री बालेन्द्रसँग करिब 35 मिनट भेट गरेर सभामुख अर्याल बहिरहेका छन्। आज प्रतिनिधि सभा बैठक बस्दैछ। प्रधानमन्त्री बालेन शाहले प्रयोग गर्ने ड्रेसलाई लिएर नेकपा एमाले फेरि प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधि सभामा ड्याब ड्याब गरेर सभामुखसँग समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीको ड्रेसलाई लिएर प्रश्न उठाएका हुन्। देशभरका यातायात व्यवसायको छाता संस्था नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले विद्युतीय गाड़ीको पार्ट पूर्जामा भन्सार छूट दिन र वातावरण मैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्री समक्ष माग गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि 11 बुँदे माग बुझाएको हो। महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रमा रहेको 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न पनि माग गरेको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 6400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,07,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 200 रूपियाँले घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी आज तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4,780 रूपियाँ पुगेको छ। हिजो चाँदीको भाव तोलाको 4,670 रूपियाँ रहेको थियो। हुम्लाको अदानचुली गाउँपालिका 4 लौठी खोलामा जीव दुर्घटना भएको छ। अदानचुली गाउँपालिका 5 कगाईबाट श्रीनगरतर्फ आउँदै गरेको भे 1685 नम्बरको जीप मंगलबार लौठी खोलामा दुर्घटना हुँदा 2 जना घाइते भएका हुन्। घाइते हुनुमा अदानचुली गाउँपालिका 5 की 23 वर्षीय बिमाला सिंह र 35 वर्षीय कलक छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताउनु भएको छ। प्रहरीका अनुसार ओह्रालो भागमा अनियन्त्रित भई जीप सड़कमै पल्टिएर दुर्घटना भएको हो। जीपमा चालक सहित 4 जना सवार थिए। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन शाह बालेन गुप्तवासमा भएको टिप्पणी गरेका छन्। अहिले देशमा ग्यासको हाहाकार भएको छ। प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ, उहाँलाई यो ग्यासको हाहाकार बारे थाहा नहुन सक्छ। सांसद शर्माले प्रतिनिधि सभाको बैठकमा बताउनु भएको छ। सरकारले ग्यासको विकल्पको रूपमा बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्न सकिने पनि उहाँले बताउनु भएको छ। संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण आउन नसकेको भनेर उहाँले सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादस्पद अभिव्यक्ति हटाउन पनि उहाँले सभामुखसँग आग्रह गर्नुभएको छ। अनि सांसद शर्माले प्रधानमन्त्रीलाई गुप्तवासबाट बाहिर निस्कन आग्रह गर्नुभएको छ। दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो मर्चेंट FM 95 MHz
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचादी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 0665202009

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861223284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: विशिष्ट हररी खोलिब रेडियो मर्सिङ दुक्याले यो भाषारी कत्ते छाम कुए खैमु खोङ्गिन्तिङ औछ्यो
9: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छ्यो
10: क्यों यो आफै रेडियो मर्सिङ दि एफएम।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: आया मरे नि आमा आया नि आए।
7: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
8: सम्पर्क फोन 9849068924 9845586780।
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
1: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900। मोबाइल 9847769229।
1: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099932।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Lipponia.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: हेलो, मर्सेङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लाम्सुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95-94 र 98065-58-74।

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसलसँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665 20 973, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021 23 40 21 24, मोबाइल 98 41 45 14 48।
5: लमजुङ उद्योग वाणिज्य संघको सूचना: लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। पीपीपी इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भर कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98 560 45 248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98 412 38 555, विदुर तिवारी 98 560 45 252, विवेक तिवारी 98 466 34 609।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठिक

0: छ। सबैभन्दा पहिले मुख्य खबर। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनः प्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका दुईजना कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन। सन् 2023मा कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027को एक दिवसीय विश्वकपमा छनौट। दुई पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026को उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ। नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अप्नाउनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने देशको सड़क सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026को दोस्रो संस्करणमा दुई पाङ्ग्रे चार पाङ्ग्रे र कमर्सियल गाड़ीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशन अर्थात प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाई छ। जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी उत्खनन रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाई छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 औं डिल्लीराज खड्काले पुलको पुनः डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय हिटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा चुलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत 8 औं मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागिलिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 1 बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगले दुवैलाई जनै 6 लाख रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बमोजिम जरिवाना सजायको माग दावी समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता सीमा विवाद प्रधानमन्त्रीका विवादित अभिव्यक्ति सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भरत बहादुर स्वारले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो लिम्पियादुरा कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाईले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ यस्तै नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग गर्नु भएको छ नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भने प्रधानमन्त्री शाहलाई गुप्तवास शैली छाडेर संसदमा उपस्थित हुन आग्रह गर्नुभयो यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद भरत गिरीले लिपुलेख लगायतका सीमा विवाद राष्ट्रिय सार्वभौमिकता र जनजीविका विषयमा सरकारको स्पष्ट धारणा माग गर्नु भएको छ सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनशन रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ आयोगले आज विज्ञप्ति निकाल्दै यादवको स्वास्थ्य अवस्था तथा अनशनस्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर पुगेर अनुगमन गरेको जनाएको छ अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ अनशन शुरू भएको 12 दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ अब विदेशको खबर विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृतिमानी उच्च तापक्रम मापन भएको छ प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो यसले सन् 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको छ कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ अब खेल खबर अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकप 5 छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो। अफगानिस्तानका रहमानुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए। आयरल्याण्डका गाविन होयले 4 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 46 ओभरमा 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको हो। आयरल्याण्डका गाविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्। अफगानिस्तानका राशिद खान र एएम गजानफरले 3-3 विकेट लिए। यसअघि 5 खेलको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो। यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आईसीसी एक दिवसीय वरितामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्। यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बावेका लागि वरियता आवश्यक छैन। अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ। चार भञ्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनप्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमाने उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट। दुईपटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको चीर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 27 एक वर्षमा झण्डै 700 जनालाई सिपमूलक तालिम प्रदान गरेको छ। वडाले गायन, वादन, नृत्य, विद्युतीय सेवा क्षेत्र लगायत विधामा तालिम दिएको हो। सेनेटरी प्याड उत्पादन, बेकरी, बारिस्टा, मोबाइल जर्नलिजम, टूर अपरेटर र उद्घोषण विधामा तालिम दिएका 150 जना प्रशिक्षार्थीलाई हिजो एक कार्यक्रमका बीच एकै पटक प्रमाणपत्र वितरण गरिएको छ। प्रमाणपत्र वितरण समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले तालिम लिएकाहरूलाई बेरोजगार र स्वरोजगार बनाउने उद्देश्य राखिएको रोजगार वा स्वरोजगार बनाउने उद्देश्य राखिएको बताउनुभयो। एकैजनाले सबै तालिम लिने भन्दा रूचिको एउटै विषयमा दक्ष हुने गरी तालिम लिनु पर्यो र यसबाट मात्र दिगो आय आर्जन गर्न सकिने उहाँको भनाइ छ। कार्यक्रममा वडा नम्बर 9 का अध्यक्ष योगेश कुमार खड्गीले अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्न लागेको समेत जानकारी गराउनुभयो। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक कान र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा विश्वसनीय सेवा प्रदान गरेको दावी गरेको छ। अस्पतालका कार्यकारी अध्यक्ष डाक्टर सुदीप श्रेष्ठले टाउको र घाँटी सम्बन्धी क्यान्सरको उपचारमा दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। अस्पतालको नाक कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्य चिकित्सक डाक्टर प्रभात चन्द्र ठकुरीका अनुसार धेरैजसो बिरामी क्यान्सरको तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गरेका छन्। नेपाल सरकारको निशान छापको दुरूपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 22 बस्ने 29 वर्षीय दिपेन्द्र कर्मचारी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 22 टेबहालबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा कर्मचारीले व्यावसायिक प्रयोजनका लागि चीनबाट आयात हुने जीपीएस ट्र्याकर उपकरणमा निशान छाप राख्न लगाई दुरूपयोग गरेको खुल्न आएको छ। उनले जीपीएस ट्र्याकर बिक्री वितरण पनि गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट निशान छाप अंकित 52 थान जीपीएस ट्र्याकर उपकरण बरामद गरेको छ। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै 2.5 करोड़ रूपियाँ ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका 30 वर्षीय करण अयर, काठमाडौँकी 30 वर्षीय सुनिता श्रेष्ठ, मोरङका 36 वर्षीय प्रेमपुरी, काभ्रेका 42 वर्षीय अच्युत दुलाल र कालीकोटका 35 वर्षीय बीर्खबहादुर विक रहेका छन्। करणले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 6 लाख, सुनिताले युरोप पठाइदिने भन्दै 1 जनाबाट 3,50,000, प्रेमले जापान पठाइदिने भन्दै 114 जनाबाट 2.25 लाख, अच्युतले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 37 लाख र बीर्खबहादुरले क्रोएसिया पठाइदिने भन्दै 1 जनाबाट 1 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको भिरकुडी मण्डपमा नाइमा मोबिलिटी एक्सपो शुरू, 55 ब्रान्डका गाड़ी प्रदर्शनीमा। काठमाडौँ महानगरपालिका वडा नम्बर 27 द्वारा 1 वर्षमा झण्डै 700 जनालाई सिपमूलक तालिम प्रदान, अब कम्प्युटरमा आधारित तालिम सञ्चालन गर्ने। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 2.72 करोड़ ठगी गरेको आरोपमा 5 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
5: गुड मर्निङ मिस,
6: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
6: भेरी गुड, डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
6: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्ति

0: Mania Extreme Energy Drink.
1: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204375, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
4: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपीले इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565428, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विद्युत तिवारी 98565452, विवेक तिवारी 98466-34609।

0: California.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा 066-520-151
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
3: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
2: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
3: ए हो र
2: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
3: बाप्रे यति धेरै जोखिम
2: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
4: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Mania Extreme Energy Drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्क चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
8: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारीको लागि सम्पर्क 0665909999 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
9: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
10: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
9: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
11: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
9: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लम्चुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847769229।
12: जिल्ला प्रहरी कार्यालय लम्चुङको अनुरोध,
13: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
13: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
12: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
13: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 मा सम्पर्क गर्नुहोस्।
12: सचेतन सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
14: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 813 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania, Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन

0: नम्बर 0665200119 0665200370 वा 590370 मा जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
0: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
3: हेलो मर्चेंग दे FM 95 मेगाहर्ज।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7 लमजुङ।
7: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98-460-90-301, 98-460-74-065।
7: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरे नि आमा,
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850086780।
8: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। डीपीपी इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेन्जी एफएम

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका

0: ख्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
1: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल, ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: up on ya. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
6: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको
2: जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा
1: दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204375। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। एनसेलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
0: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्ने व्यवसायीको आग्रह।
1: जापानिज इन्सेफलाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गयो। बाल बालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने विज्ञको सुझाव।
2: बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सकियो भने मात्रै हामीले जापानिज इन्सेफलाइटिसलाई पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
0: संचार उपग्रह बोकेको चिनिया रकेट प्रक्षेपणको 85 सेकेण्डमै विस्फोट। अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषण चीनको प्राथमिकतामा।
1: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनमा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यही साउन 10 गते बेलुका सुनसरीको देवानगंजको कप्तानगंजमा भएको झडपमा ओम प्रकाशको घटनास्थलमै र जयप्रकाश र रविन्द्र कुमारको उपचारका क्रममा ज्यान गएको थियो। यस्तै सुनसरी घटनाकै प्रभावले विभिन्न जिल्लामा फैलिएको तनावका बीच साउन 11 गते सिराहाको गोलबजारमा भएको झडपमा गणेश कुमार यादवको ज्यान गएको थियो। यस्तै सरकारले नेपालभित्र आयात वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सब वाहनमा लाग्ने कर छूट दिने निर्णय पनि गरेको छ। बैठकले एम्बुलेन्स र सब वाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि कर भ्याटपूर्ण रूपमा छूट दिने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारले पोर्चुगल सरकारलाई काठमाण्डुमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने पनि निर्णय गरेको छ। यसैबीच सुनसरीको दिवानगंज घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायत माग राख्दै 12 दिनदेखि आमरण अनशनमा रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज जारी गरेको प्रेस विज्ञप्तीमा यादवको स्वास्थ्य अवस्था तथा अनशन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइतीघर पुगेर अनुगमन गरेको जनाएको छ।
1: सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसदको अभिलेखबाट हटाउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदले गएको जेठ 17 गते प्रधानमन्त्रीको संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिबारे अहिलेसम्म स्पष्ट जवाब नआएको भन्दै सच्याउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सांसद भरत कुमार स्वारले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यानाकर्षण गराउनुभयो। एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरी र सिरामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न माग गर्नुभयो। यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदको गरिमा र सांसदहरूको मागलाई व्यवस्था गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो।
0: सरकारले सन् 2035 डिजिटल अर्थतन्त्र तथा सूचना प्रविधिको क्षेत्रमा 5,00,000 प्रत्यक्ष र 10,00,000 अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। डिजिटल अर्थतन्त्रबाट वार्षिक 9 खर्ब रूपियाँभन्दा बढ़ीको सेवा तथा उत्पादन निर्यात गर्ने र देशको कुल ग्राहस्थ उत्पादन जीडीपीमा डिजिटल अर्थतन्त्रको योगदान 12% पुर्याउने लक्ष्यसहित सरकारले काम गरिरहेको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आज सिंहदरबारमा आयोजना गरेको डिजिटल अर्थतन्त्र सम्बन्धी छलफलमा ई गवर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य सचिव दिपेश विष्टले सरकारले डिजिटल अर्थतन्त्रलाई बहुआयामिक रूपमा अघि बढ़ाउने लक्ष्य लिएको जानकारी दिनुभयो। विष्टले डिजिटल रूपान्तरणका लागि सरकारी सेवाको कागजी प्रक्रिया अनलाइनमा सारेर मात्र वास्तविक रूपान्तरण नहुने बताउनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन कागजी दस्तावेजलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्दै सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताका कारण 179 कार्यालयको लेखा परीक्षण प्रभावित भएको विषयमा भएको छलफलमा मन्त्री वाग्लेले अभिलेख संरक्षणका लागि प्रविधियुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले विगतमा 2072 सालको भूकम्पका बेला सरकारी लगानीबाट सुरक्षित गरिएका डिजिटल अभिलेख उपयोगी भएको अनुभव सुनाउँदै भविष्यमा आन्दोलन प्राकृतिक विपत्ति दुर्घटना वा अन्य कारणबाट सरकारी कागजात नष्ट हुन नदिन डिजिटल अभिलेख प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिनुभयो।
0: अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि शुरू भएको नाइमा नेपाल अटोमोबिलिटी एक्सपो 2026 उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यसै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासको लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनुभयो। नाइमाको आयोजनामा शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को दोस्रो संस्करणमा दुई पांगरी चार पांगरी तथा कमर्शियल भेहिकलका साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ।
1: विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी मागेको छ। व्यवसायी दीपक भट्टसँग जोड़िएको सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ परेका गोल्छासँगको थुन्चेक बहसपछि विशेष अदालतले 1 करोड़ रूपियाँ धरोटी माग गरेको हो। विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य हेमन्त रावल र विदुर कोइरालाको इजलासमा बहस भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गोल्छासँग 2,73,33,00,000 बराबर बिगो दावी गरेको थियो। हिमालयन री इन्सुरेन्स लिमिटेडका पूर्व अध्यक्ष रहेका गोल्छालाई प्रहरीले गएको वैशाख 10 गते पक्राउ गरेको थियो।
0: आज पनि बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। उपभोक्ताहरू रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य छन्। ग्यास अभावको कारण सर्वसाधारणको भान्सा प्रभावित भएको छ भने होटल तथा रेस्टुरेन्ट व्यवसाय संकटमा परेका छन्। अभावको फाइदा उठाउँदै केही क्षेत्रमा तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ। नेपाल ओइल निगमले भने भारतबाट ग्यासको आयात नियमित रहेको दावी गर्दै आएको छ। निगमले बजारमा ग्यास लुकाउने र कालोबजारी गर्नेहरूलाई कार्यवाही गर्न अनुगमन टोली खटाइसकेको जनाएको छ। यो विषय आजको प्रतिनिधि सभामा पनि उठेको छ।
1: कोशी बागमती र कर्णाली प्रदेशका केही जिल्लामा अहिले मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढ़ी जुम्लामा 12.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा भइरहेका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले महाशाखाले मौसम सम्बन्धी पछिल्लो सूचना तथा अध्यावधिक विवरणमा ध्यान दिन आग्रह गरेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यसैबीच देशका विभिन्न ठाउँमा आज दिउँसो तापक्रम समेत उच्च रहयो। पाल्पाको तानसेनमा दिउँसो सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। मनसूनको समयमा जुनसुकै बेला वर्षा मेघगर्जन तथा चट्याङ पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन र महाशाखाबाट जारी हुने पछिल्ला मौसम सम्बन्धी सूचना हेर्न आग्रह गरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा जापानिज इन्सेफ्लाइटिस संक्रमणको अवस्था र बस्ने उपाय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: एमबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका चारजनालाई सहित घोषणा गर्ने सरकारको निर्णय, नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5 लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य, अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह, ग्यास अभाव आज पनि कायमै, विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग 1 करोड़ रूपियाँ धरौटी माग्यो लगायतको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। मनसूनमा अत्यधिक रूपमा देखिने लामखुट्टे जन्य रोगमध्ये जापानिज इन्सेफ्लाइटिस जेई भाइरसबाट 1 महिनामा 9 जनाको ज्यान गएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार नवलपरासी, चितवन, कैलाली लगायतका जिल्लामा देखिएको जापानिज इन्सेफ्लाइटिसबाट 1 महिनामा 9 जनाको ज्यान गएको हो। यो मनसूनमा 800 जना शंकास्पद बिरामीलाई अनुसन्धान र परीक्षण गर्दा 46 जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ। मानिसको मस्तिष्कमा सुनिने समस्या यो रोगको प्रमुख लक्षण भएको र यसले केही गरी ज्यान जोगिए पनि अपाङ्गता गराउने भएकाले लामखुट्टे जन्य अरू रोगभन्दा यसलाई गम्भीर रूपमा लिइन्छ। यसबाट प्रभावित हुनेको संख्या वर्षेनी बढ़दो छ। जापानिज इन्सेफ्लाइटिस संक्रमणको अहिलेको अवस्था र बस्ने उपायबारे साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमसँग कुराकानी गर्नुभएको छ।
2: जापानिज इन्सेफ्लाइटिस नेपालमा सधैँ नै यो मनसून सिजनमा प्रकोपको रूपमा देखिन्छ। विशेष गरी तराईको भूभागतिर जहाँ धान खेत हुन्छ, जहाँ पानी जम्मा भएर राखिन्छ, त्यहाँनिर चाहिँ क्युलेसले लामखुट्टेले त्यहाँ फूल पार्ने हुन्छ र जहाँ सुँगुर पालन र हाँस पालन हुन्छ त्यहाँ अत्याधिक रूपमा यो जापानिज इन्सेफ्लाइटिसको भाइरसहरू देखिन्छ र त्यो ठाउँमा सुँगुर पालन, हाँस पालन, सुँगुरबाट हाँसबाट मान्छेमा सर्ने हो लामखुट्टेको माध्यमबाट र त्यसरी नै मान्छेमा यो मस्तिष्क सुजन हुन्छ, त्यसलाई हामी इन्सेफ्लाइटिस भन्छौँ र यो अहिले पनि देखिएको छ, यो वर्ष पनि देखिएको छ।
12: कहाँ चाहिँ बढी जोखिमको र प्रकोपको रूपमा देखिन्छ?
2: विशेष गरी हाम्रा तराईका क्षेत्रहरू, भूभागहरू होइन, त्यो ठाउँमा चाहिँ बढी देखिएको छ। अब गत सालको कुरा गर्नुपर्दाखेरि हामीले कति 5 वर्षसम्मको तथ्याङ्कहरू विश्लेषण गर्दा नवलपुरमा सबभन्दा बढी देखिया रहेछ, त्यस पछाडि चितवनमा देखिया रहेछ, त्यस पछाडि पछाडि कैलालीमा देखिया रहेछ, त्यस पछाडि झापा, सुनसरी, मोरङ लगायतका क्षेत्रहरूमा देखिया रहेछ। यसपालि पनि केही ठाउँहरूबाट बढी केसहरू आएको हामीले थाहा पाएका छौँ र करिब करिब 800 जनाको नमुना परीक्षण गर्यो। शंकास्पद बिरामी भनेर 800 जनाको नमुना परीक्षण गर्दा 40 जना पोजिटिभ आउनु भएको छ र 40 जनामा 9 जनाको मृत्यु पनि भइसकेको। यो यस्तो जटिल रोग हो जहाँ चाहिँ 30% मृत्यु हुन सक्छ। कसैलाई मृत्युबाट बाँच्न सफल हुनुभयो भने, जोगिन सफल हुनुभयो भने कसैलाई डिसेबल भएर जीवनभरि बाँच्नुपर्ने खालको अवस्था पनि रहन सक्छ।
12: डेङ्गी भन्दा यो कतिको खतरनाक छ त?
2: डेङ्गी र यो मनसुन सिजनमै देखिने हो, लामखुट्टेको टोकाइबाट देखिने हो। उसले चाहिँ डेङ्गी भनेको चाहिँ एडिज लामखुट्टेको टोकाइबाट सर्ने हो, यो क्युलेक्स प्रजातिबाट सर्ने हो होइन। दुइटै भाइरस हुन्, दुइटै आफ्नो ठाउँमा जटिलता छ। तर मृत्युको कुराहरू गर्दाखेरि, डिसेबल भएर भएको कुराहरू गर्दाखेरि चाहिँ यो धेरै नै भयानक छ। यो 30% करिब करिब मृत्यु गराउन सक्छ जापानिज इन्सेफ्लाइटिसले, त्यो भनेको चाहिँ धेरै नै हो। नेपालकै कुराहरू गर्दाखेरि पनि अहिले करिब करिब 20%मा मृत्यु भइसकेको छ।
12: अहिलेलाई सरकारले चाहिँ नियन्त्रण र खोज अभियानको लागि, रोकथामको लागि के गर्दैछ?
2: अहिले हामीले पहिलो कुरा त नियमित रूपमा बच्चाहरूलाई दिने खोप, 12 महिनामा उसले खोप लगाउनु पर्छ। उसको खोप यदि छुट्यो भने 5 वर्षसम्म उसलाई दिन मिल्छ भनेर हामी लागिराखेका छौँ। अब हामी त्यो पुरै जिल्ला कभर गर्न खोज्दैछौँ, जहाँ जोखिम छ त्यहाँ चाहिँ खोप अभियान सञ्चालन गर्ने हामी तयारी गर्दैछौँ। यो एउटा वर्ष दुईटा वर्षको तयारी होइन, धेरै वर्षको तयारीमा बल्ल आएको छ। यसपालि हामीले त्यो काम गर्नको लागि आदेश पाएका छौँ र त्यही अनुसारले हामीले तयारी पनि गर्दैछौँ। समय लाग्छ होला, केही समय कुर्नुपर्छ, तर अर्को कुरा भनेको चाहिँ प्रिभेन्टिभ कुराहरू, जस्तै लामखुट्टेको टोकाइबाट बस्ने नै यसको प्रमुख, लामखुट्टे धपाउने धूपहरू हुन्छ त्यो राख्ने, अथवा घर बाहिर जाँदाखेरि लामो बाहुलाको कपडाहरू लगाउने, यी लगायतका कुराहरू गर्न सकियो भने, अनि पानी जम्ने ठाउँहरूलाई रोक्न सकियो, जनावरहरूलाई पनि पाल्दाखेरि व्यवस्थित तरिकाले खोरमा पनि जालीहरू राखिदिने, लामखुट्टेको धूपहरू राखिदिने, त्यस्तो खालको कुराहरू गरियो भने मान्छे मात्र बचेर हुँदैन, जनावरलाई पनि बचाउन सकियो भने मात्र यो सम्भव।
12: बच्ने उपायको बारेमा पनि बताउनु भयो, विशेष के सुझाव दिनुहुन्छ?
2: अहिलेको लागि हामीले लामखुट्टेबाट टोक्नको लागि नियन्त्रण गर्ने हो, आफू पनि सचेत रहने र अरूलाई पनि सचेत राख्ने र नियमित रूपमा बालबालिकालाई खोप लगाउने अहिलेको लागि त्यो। तर हामीले पछि ल्याउने, यो वर्ष सम्भवतः हामीले त्यो ल्याउँछौँ होला, तर त्यतिखेरसम्म बच्चाहरूले नियमित खोप लगाउने र पछाडि क्याम्पेनको बेलामा आयो भने सबैले नछुटाइकन खोप लगाउने, यो गर्न सकियो भने मात्रै हामीले जापानिज इन्सेफ्लाइटिसलाई लङ टर्मको लागि, पछिसम्मको लागि बचाउन सक्ने एउटा उपाय हो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। फेरि पनि खबरकै सिलसिला, संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा 17 वर्षकी किशोरीलाई आर्थिक प्रलोभन पारी उनको डिम्ब अर्थात ओबम निकालेको गम्भीर घटनाबारे चर्चा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद स्मृति सेन्चुरीले यो संवेदनशील घटनाबारे सदनको ध्यान आकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते ती बालिकालाई 30,000 रूपियाँको प्रलोभन देखाई राधिका गोतामे प्रशासन अधिकारी डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गरेका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालिएको थियो। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर असर आई बालिका बेहोस हुने, पेट र कम्मर दुख्ने तथा बान्ता हुने समस्या भएपछि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। परीक्षणका क्रममा चिकित्सकहरूले बालिकाको डिम्ब निकालेको पुष्टि गरेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जिम्मा जमानीमा छाडेको र उनीहरूले पीड़ितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ। उहाँका अनुसार डिम्ब निकाल्ने क्रममा डाक्टर नूतन शर्मा सहित राधिका गोतामे प्रशासन अधिकारी लगायतको समूह संलग्न रहेको थियो।
1: नेपाल दूरसंचार प्राधिकरणले शहरी क्षेत्रमा यसै वर्षदेखि 5G सेवा शुरू गर्ने र 2035 देशभर 5G पहुँच विस्तार गर्ने लक्ष्यसहित मोबाइल ब्रोडब्याण्ड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। दूरसंचार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्याण्डमा रूपान्तरण गर्ने उद्देश्य सहित तयार पारिएको मस्यौदाले आउँदो एक दशकका लागि 5G विस्तारको स्पष्ट मार्गचित्र अघि सारेको छ। प्राधिकरणका अनुसार 2027 देशभर मोबाइल ब्रोडब्याण्डको औसत गति कम्तीमा 20 मेगाबिट प्रति सेकेण्ड पुर्याउने, 2030 नगर क्षेत्रमा 100 मेगाबिट प्रति सेकेण्डको गति उपलब्ध गराउने र 2035 देशभर 5G सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।
0: लगातार त्यसको कारोबार दिन घटेको शेयर बजार आज स्थिर रहेको छ। हिजो 2641.06 बिन्दुमा रहेको शेयर बजार प्रतिशत नेप्सी आज 2641.85 बिन्दुमा पुगेर बन्द भएको छ। आज बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्सी स्थिर रहे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3,67,00,000 रूपियाँ कारोबार भएकोमा आज 340 कम्पनीको 95,34,000 किता शेयर 4,11,00,000 रूपियाँमा किनबेच भएको छ।
1: नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका सांगठनिक गतिविधि तत्काल स्थगित गर्न निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। डाक्टर शशांक कोइरालाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनैतिक वा सांगठनिक निर्णय नगर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले साउन 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनर्वलोकनका लागि अनुमति प्रदान गरेपछि विवाद फेरि सुनवाईको प्रक्रियामा गएको हो। सर्वोच्चले 21 कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
14: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
13: थप जानकारी तथा परामर्शका लागि आजै 9865424696 नम्बरमा वाट्सएप वा फोन गर्नुहोस्।
14: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट, स्किन एण्ड एस्थेटिक, डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर, पाटन हॉस्पिटल रोड, लगनखेल। सम्पर्क 01-545-46-66।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत दुईजना कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर 6 दिल्लीराज खड्का र लेखा अधिकृत 8 मिलन कुमार भट्टराई बीच आपसी मिल्नेमत तथा योजनामा पुलको डिजाइन तथा भुक्तानी प्रक्रिया सम्बन्धी काम सम्पन्न गर्न र ठेक्का सम्बन्धी काम पूरा भएपछि पेश गरिएको बिलको रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
3: वर्षौंदेखि घाटामा रहेको दुग्ध विकास संस्थान डीडीसी अहिले नाफाको बाटोमा अघि बढ़ेको छ। अनावश्यक खर्च कटौती, प्रभावकारी व्यवस्थापन, तीव्र बजारीकरण र मौजदात रहेको दुग्धजन्य पदार्थको बिक्री बढ़ाएपछि संस्थानको आमदानीमा सुधार भएको डीडीसीले जनाएको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार अहिले संस्थानले 44 जिल्लाबाट दैनिक झण्डै 61,000 लिटर दूध संकलन गरिरहेको छ, तर दैनिक बिक्री भने 80,000 लिटर हाराहारी पुगेको छ।
4: सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। कार्यालयले टोखा नगरपालिकाको कार्यालय काठमाडौँको सिफारिशमा टोखा 8 काठमाडौँमा रहेको स्पेस स्पेक्स नेपाल प्रहरीलाई 1 वर्षका लागि कालो सूचीमा राखेको छ। यसै गरी सड़क डिभिजन डोटीको सिफारिशमा गोकर्णेश्वर 8 काठमाडौँमा रहेको जेडीएमआर बिल्डर्स प्रहरीलाई 1 वर्ष 6 महिनाका लागि कालो सूचीमा राखेको छ। यस्तै नेपाल विद्युत प्राधिकरण दरबार मार्ग काठमाडौँको सिफारिशमा भारतको हैदराबादमा रहेको एमएस सृष्टि कन्टेक प्रहरीलाई 3 वर्षका लागि कालो सूचीमा राखेको छ।
3: सामाजिक सञ्जाल मार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, डिप फेक, हेट स्पीच तथा साइबर ठग घटना बढ़दै गएपछि नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि प्रविधि मैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। सामाजिक सञ्जालको दुरूपयोगबाट नागरिक बीचको सद्भाव खलबल हुन सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भएकाले त्यसप्रति प्रहरी सचेत रहेको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो।
4: काठमाडौँ उपत्यकामा आज पौराणिक कालदेखि चलिआएको गण्ठे मंगल अर्थात घण्टा कर्ण चतुर्दशी तथा धार्मिक विधिपूर्वक मनाइएको छ। यस अवसरमा उपत्यकाका विभिन्न ठाउँमा विशेष चहल पहल देखिएको छ। आजको दिन विशेष गरी नकारात्मक शक्ति वा प्रेतात्माको प्रभावबाट बच्नका लागि फलामको औठी लगाउने प्राचीन परम्परा रहेको छ। यसै विश्वासका साथ सर्वसाधारणहरू फलामको औठी खरिद गरी लगाउने गर्दछन्। साथै महिलाहरूले आजको दिनलाई विशेष पर्वको रूपमा लिँदै हातमा मेहदी लगाउने प्रचलन समेत रहेको छ। यस्तै गण्डकी क्षेत्रका कास्की, पर्वत, तनहु, स्याङ्जा लगायत जिल्लामा गुरूङ समुदायको मौलिक पर्व टोहटे पर्व आज हर्षोल्लासका साथ मनाइएको छ। गुरूङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रूपमा वर्षेनी साउन र चैतको अन्तिम समय यो पर्व हर्षोल्लासका साथ मनाउने चलन छ।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका करार तथा ज्यालादारी कर्मचारीले रोजगारी सुनिश्चितताको माग गर्दै दोस्रो दिन पनि धरना जारी राखेका छन्। आन्दोलनरत कर्मचारीले 2 महिने सेवा निरन्तरता खारेज गरी 1 वर्षका लागि निरन्तरता दिनुपर्ने लगायतका 9 बुँदे माग राखेका छन्। हिजोदेखि आन्दोलन शुरू गरेका कर्मचारीले करार, मासिक ज्यालादारी तथा दैनिक ज्यालादारी श्रमिकको रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।
4: कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने 7 जना व्यक्ति र उनीहरूले प्रयोग गरेका 7 ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति अवैध रूपमा नदीजन्य प्राकृतिक स्रोत बालुवा उत्खनन गरी ओसार पसार गरेको आरोपमा ट्र्याक्टरलाई बालुवासहित जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेश खबर। संचार उपग्रह बोकेको चिनिया लङ मार्च 7A रकेट प्रक्षेपणको केही सेकेण्डमै विस्फोट भएको छ। चीनको दक्षिणी प्रान्त हाइनानमा रहेको वाइनचाङ अन्तर्राष्ट्रिय प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार सोमबार राति 8:02 प्रक्षेपण भएको रकेट त्यसको 85 सेकेण्डमा विस्फोट भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सिन्वाका अनुसार रकेटमा उडानको क्रममा प्राविधिक गडबड़ी देखिएपछि प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोहरूमा रकेट आकस्मिक विस्फोट भएको देखिएको छ। चीनले राष्ट्रपति शी जिनपिङले अघि सार्नु भएको अन्तरिक्ष सपना पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा अन्तरिक्ष कार्यक्रमको लागि अरबौं डलर लगानी गर्दै आएको छ। पछिल्लो असफलता नेपालले चीनको तीव्र रूपमा अघि बढ़िरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यान आकर्षण भएको छ। चीनले सन् 2030 अघि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। चीनको लङ मार्च 7A रकेट प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। यसअघि सन् 2020 प्रक्षेपण उडानका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो। चीनले अन्तरिक्ष अनुसन्धान, मानव सहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका

0: नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाएको खबरमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलमा दोस्रो क्यापिटल्सका विकेट किपर ब्याटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार 23 वर्षका क्रिकेटर पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। उनलाई पश्चिम बंगालको हुगली जिल्लाको प्रहरीले पक्राउ गरेको हो। पीटीआईका अनुसार एक महिला मेडिकल विद्यार्थीले गएको जून महिनाको 23 तारीकमा मोगरा प्रहरी चौकीमा पोरेल विरूद्ध उजुरी दर्ता गराएकी थिइन्। पोरेल बंगाल क्रिकेट टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। उनी हुगलीको चन्दन नगरका बासिन्दा हुन्। अभिषेक पोरेल सन् 2023 आईपीएल खेलहरू खेलिरहेका छन्। उनले अहिलेसम्म आईपीएलमा 35 खेल खेलेर 25.63 को औसतमा 769 रन बनाएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सुनसरी र सिराहा घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय। एमसीएलको शेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
1: नेपालमा डिजिटल अर्थतन्त्रको दायरा विस्तार हुँदै 10 वर्षभित्र 5,00,000 प्रत्यक्ष रोजगारी सृजना गर्ने सरकारको लक्ष्य। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न व्यवसायीको आग्रह।
0: जापानिज इन्सेफलाइटिसबाट एक महिनामा 9 जनाको ज्यान गयो। बालबालिकालाई नियमित खोप लगाएर रोगबाट बचाउन सकिने।
1: संचार उपग्रह बोकेको चिनिया रकेट प्रक्षेपणको 85 सेकेण्डमै विस्फोट। अन्तरिक्ष अनुसन्धान मानव सहितको अन्तरिक्ष यान र चन्द्र अन्वेषण टीमको प्राथमिकतामा।
0: र आईपीएल क्रिकेटर अभिषेक पोरेल पक्राउ।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841445148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नु

0: भएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नु पर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा साँझ 6:35 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहर नगरपालिकाले आर्थिक वर्ष 2082-83 करिब 7 करोड़ राजस्व संकलन, गत आर्थिक वर्षको तुलनामा 21% वृद्धि। घनपोखरा स्थित चौतारी कफी कृषक समूहद्वारा 350 रोपनी क्षेत्रफलमा कफी खेती, आर्थिक वर्ष 2082-83 थप 130 रोपनीमा विस्तार। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आरसीडीसीद्वारा 6 विद्यालयमा करेसा बारी प्रवर्धनका लागि आवश्यक सामग्री हस्तान्तरण, र सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालीको सहयोगमा मर्स्याङ्दी 7 र 8 10 नयाँ सोलर बत्ती जडान गरिँदै। अब समाचार विस्तारमा। बेसीसह नगरपालिकाले आर्थिक वर्ष 2082-83 6,78,84,246 रूपियाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 1,19,01,602 रूपियाँ बढ़ी हो। अघिल्लो आर्थिक वर्ष 2081-82 नगरपालिकाले 5,59,82,644 रूपियाँ राजस्व संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा नगरपालिकाको राजस्व संकलन 21.26% वृद्धि भएको हो। नगरपालिकाको राजस्व शाखाका अनुसार आर्थिक वर्ष 2082-83 सबैभन्दा धेरै राजस्व 72 करबाट संकलन भएको छ। यस शीर्षकबाट 2,51,27,15 रूपियाँ संकलन भएको छ। त्यस्तै घरजग्गा रजिस्ट्रेशनबाट 1,70,35,692 रूपियाँ, बहाल करबाट 91,93,045 रूपियाँ, सम्पत्ति करबाट 50,37,771 रूपियाँ, भूमि कर तथा मालपोतबाट 45,52,697 रूपियाँ र सिफारिश दस्तुरबाट 41,77,210 रूपियाँ राजस्व संकलन भएको छ। यसै गरी व्यवसाय कर तथा रजिस्ट्रेशन दस्तुरबाट 31,66,535 रूपियाँ, नक्सपास दस्तुरबाट 24,79,736 रूपियाँ, अन्य दस्तुरबाट 20,79,517 रूपियाँ, सरकारी सम्पत्तिको बहाल करबाट 12,25,030 रूपियाँ र प्रशासनिक दण्ड जरिवाना तथा जफतबाट 11,16,075 रूपियाँ संकलन भएको छ। त्यस्तै अन्य प्रशासनिक सेवा शुल्कबाट 7,15,351 रूपियाँ, व्यक्तिगत घटना दस्तुरबाट 5,54,700 रूपियाँ, साना सवारी करबाट 3,20,500 रूपियाँ, पार्किङ शुल्कबाट 3,04,500 रूपियाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट 1,76,500 रूपियाँ र कृषि तथा पशुजन्य वस्तु करबाट 1,59,750 रूपियाँ संकलन भएको छ। त्यसै गरी परीक्षा शुल्कबाट 92,675 रूपियाँ, मनोरञ्जन करबाट 59,216 रूपियाँ, बहाल बिरौटी करबाट 33,000 रूपियाँ, नाता प्रमाणित दस्तुरबाट 4,032 रूपियाँ, अन्य राजस्वबाट 5,000 रूपियाँ र न्यायिक दस्तुरबाट 6,000 रूपियाँ संकलन भएको राजस्व शाखा प्रमुख सुशीला श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाको राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हुनुमा घरजग्गा रजिस्ट्रेशन, 72 कर, बहाल कर, सम्पत्ति कर तथा व्यवसाय कर लगायतका शीर्षकबाट भएको संकलनको वृद्धि भएको देखिन्छ। वर्ष 2081-82 5,59,82,644 रूपियाँ राजस्व संकलन गरेको नगरपालिकाले आर्थिक वर्ष 2082-83 6,78,84,246 रूपियाँ संकलन गरेको हो। यस अनुसार एक वर्षको अवधिमा नगरपालिकाको राजस्व 1,19,01,602 रूपियाँ अर्थात 21.26% बढ़ेको छ। लमजुङको मर्स्याङदी गाउँपालिका दुई घनपोखरामा थप 130 रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 व्यवसाय कफी खेती तथा वृहत कफी खेती कार्यक्रम अन्तर्गत चौतारी कफी कृषक समूहले थप क्षेत्रफलमा कफी खेती विस्तार गरेको हो। थप गरिएको क्षेत्रफल समेत गरी समूहले हालसम्म करिब 350 रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएको कृषि अधिकृत विनोद दाहालले जानकारी दिनुभयो। चौतारी कफी कृषक समूहले विगत 10 वर्षदेखि घनपोखरा क्षेत्रमा कफी खेती विस्तार गर्दै आएको छ। कफी खेतीमा ग्रीन नेटको प्रयोग गरी छाया व्यवस्थापन समेत गरिएको छ। छाया व्यवस्थापनले कफीका बिरूवाको उचित वृद्धि तथा गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ। घनपोखरालाई कफीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले उत्पादनसँगै कफीको प्रशोधन र बजारीकरणलाई समेत प्राथमिकतामा राखेको छ। कफी खेती विस्तार मार्फत स्थानीय कृषकको आय आर्जन वृद्धि गर्नुका साथै व्यवसाय कृषिलाई प्रवर्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। चौतारी कफी कृषक समूहले उत्पादन गर्दै आएको कफी विगत 6 वर्षदेखि बेसी शहर नगरपालिका साथमा रहेको नमस्ते कफीले खरिद गर्दै आएको समूहले जनाएको छ। यसले स्थानीय स्तरमा उत्पादित कफीको बजारीकरणमा समेत सहजता भएको कृषकहरूको भनाई छ। उत्पादन प्रशोधन र बजारीकरणको समग्र प्रणालीलाई व्यवस्थित गर्दै घरपोखरालाई कफी उत्पादनको महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ। कफी खेतीको विस्तारसँगै मर्स्याङदी गाउँपालिकालाई जिल्लाकै कफी उत्पादनको हबको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। मर्स्याङदी गाउँपालिका 7 र 8 सोलर बत्ती मर्मत तथा नयाँ सोलर बत्ती जडानका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालीले सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको सहयोगबाट दुवै वडामा रहेका सोलर बत्तीहरूको मर्मत सम्भार तथा 10 नयाँ सोलर बत्ती जडान गरिने भएको छ। सोलर बत्ती जडान तथा मर्मतपछि स्थानीय बस्ती र सार्वजनिक स्थलमा प्रकाशको पहुँच विस्तार हुनुका साथै स्थानीयवासीको आवागमनलाई सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताउनुभयो। सहयोग हस्तान्तरणका लागि सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका सहायक म्यानेजिङ डाइरेक्टर छाङ हाई फाङ र प्रशासन अधिकृत फेई यी मिङ गाउँपालिकाको कार्यालयमा उपस्थित भई उक्त सामग्री गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङलाई हस्तान्तरण गरिएको हो। स्थानीय विकास तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकासँग सहकार्य गरेकोमा सिनो हाइड्रो सगरमाथा पावर कम्पनीप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ। गाउँपालिकाले स्थानीय तह निजी क्षेत्र र समुदाय बीचको सहकार्यबाट विकास निर्माणका कामलाई प्रभावकारी बनाउँदै सुरक्षित र समृद्ध मर्स्याङदी निर्माणमा निरन्तर पहल गरिरहेको जनाएको छ। मंगलबार मर्स्याङदी गाउँपालिकाको सभाहलमा भएको सोलर बत्ती सहयोग हस्तान्तरण कार्यक्रममा मर्स्याङदी 7 वडाध्यक्ष तिल बहादुर गुरूङ, 8 वडाध्यक्ष धनसिंह तामाङ, सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका प्रतिनिधि, सरोकार तथा समन्वय समितिका पदाधिकारी, बुद्धिजीवी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। पीपीपी इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565448, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412385555, विदुर तिवारी 98565452, विवेक तिवारी 98466349।
4: टीवीएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल। अब टीवीएस सँग एक्सचेन्ज मा पाउनुहोस् अचम्मैको अफर, हाइएस्ट भ्यालुएसन ग्यारेन्टिड, फटाफट फाइनान्स, नागरिकता भए पुग्छ, एट्र्याक्टिभ क्यास डिस्काउन्ट, इएमआई स्टार्टिङ 8 रुपिज 124 पर डे, र साथमा फ्री हेलमेट।
5: एक्सचेन्ज हुने मिति साउन 24 गतेदेखि 29 गते सम्म। स्थान जीवन सहारा इन्टरप्राइजेस बेहिस्तर आर झिंगे खोला प्रभु ब्याङ्क अगाडि लमसुङ। सम्पर्क नम्बर 0665214769 मोबाइल नम्बर 9855445460 9698146673।
6: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
7: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
6: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
7: अब यो फोहोर के गर्ने त?
6: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
7: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477969229।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा विद्यालयमा अध्ययनरत बाल बालिकालाई पोषणयुक्त तथा स्वच्छ दिवा खाजा उपलब्ध गराउने उद्देश्यले करिसा बारी निर्माणका सामग्री हस्तान्तरण गरिएको छ। मंगलबार तोर्दी गाउँपालिका 8 स्थित फलिनी माध्यमिक विद्यालय र जयदेवी माध्यमिक विद्यालयमा करिसाबारी निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा दोर्दी गाउँपालिका 8 वडाध्यक्ष नारायण घलेको उपस्थितिमा फलिनी माध्यमिक विद्यालयका प्रधान अध्यापक केदार बोहरालाई हस्तान्तरण गर्नुभएको हो। यसै गरी सुन्दरबजार नगरपालिका भित्रका भक्ति नमूना माध्यमिक विद्यालय, मर्सङदी आधारभूत विद्यालय, कान्ति मन्दिर माध्यमिक विद्यालय र महेन्द्र मन्दिर माध्यमिक विद्यालयमा पनि करिसाबारी प्रवर्धन सम्बन्धी सामग्री हस्तान्तरण गरिएको आरसीडीसीका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले जानकारी दिनुभयो। वहाँका अनुसार सुन्दर बजार नगरपालिका र दोर्दी गाउँपालिकाका गरीब जिल्लाका 6 विद्यालयलाई करेसाबारी निर्माण तथा प्रवर्धनका लागि सामग्री उपलब्ध गराइएको हो। प्रत्येक विद्यालयलाई करिब 60,000 रूपियाँ बराबरको सामग्री प्रदान गरिएको छ। विद्यालयमा करेसाबारी निर्माण भएपछि विद्यार्थीले कृषि, पोषण, वातावरण संरक्षण, स्वच्छता तथा सरसफाई सम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ। विद्यालयमा उत्पादन हुने तरकारीलाई दिवा खाजामा प्रयोग गर्न सके स्थानीय उत्पादनको प्रवर्धनसँगै बालबालिकाको खानामा पोषणको मात्रा बढ़ाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। करिसाबारीको हेरचाह तथा व्यवस्थापनमा विद्यार्थीको सहभागिता बढ़ाउँदा उनीहरूमा श्रमप्रतिको सम्मान र वातावरण मैत्री व्यवहारको विकास गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन सम्बन्धमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न 5 बुँदे निर्देशन जारी गरेका छन्। उनीहरूले सरकार गठन र मन्त्रालय बाँडफाँटको मोडल बारे पनि सर्कुलर जारी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा निर्देशन जारी गरेका हुन्। मन्त्रालय भागवण्डामा प्रदेश सभामा दलहरूको शीर संख्यालाई मुख्य आधार बनाउने सहमति गरेका छन्। मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनैतिक शक्ति सन्तुलनमा गणना गरिने सहमतिमा उल्लेख छ। विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ। विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आशांशको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.96 डिग्री सेल्सियस रहेको थियो। यसले सन् 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको हो। कोपरनिक्स क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख राखिएको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ। जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै थियो। यसैबीच पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जून र जुलाई महिनाको अनुभव गरेको छ। लामो समयसम्म कायम रहेको गर्मी र सुक्खा मौसमले यस क्षेत्रभरि भीषण डडेलोको घटनालाई अझ बढ़ाएको छ। पश्चिमी युरोपमा जून र जुलाई महिनाको औसत तापक्रम 21.62 डिग्री सेल्सियस रहेको थियो। यो औसत भन्दा 2.79 डिग्री सेल्सियस बढ़ी र यसलाई दुई महिनाको अवधिमा सबैभन्दा उच्च हो।

0: मर्संगे समाचार अहिलेले यति नै अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा
0: बेसी सहर नगरपालिकाले आर्थिक वर्ष 2082-83 करिब 7 करोड़ राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा 21% वृद्धि घनपोखरा स्थित चौतारी कफी कृषक समूहद्वारा 350 रोपनी क्षेत्रफलमा कफी खेती आर्थिक वर्ष 2082-83 थप 130 रोपनीमा विस्तार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आरसीडीसीद्वारा 6 विद्यालयमा करेसा बारे प्रवर्धनका लागि आवश्यक सामग्री हस्तान्तरण र सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रणाली सहयोगमा मर्सेङ्गी 7 र 8 10 नयाँ सोलर बत्ती जडान गरिदै साँझ 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो. प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु. रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला. नमस्कार.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2103,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665-2090-73, मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania. Extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली प्रोप्राइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665 2497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: लागि लाग्छ हाम्रो छोरा अन्त छोरी
1: मलाई त जे भयो पनि
2: हेलो कान्छी घर बनाउने काम सुरु भयो
3: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
3: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
6: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमसुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942 हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग। सरकारी अभिलेख डिजिटल बनाउन सरकारको प्राथमिकता। ग्यास र मल अभाव बारे संसदमा सांसदहरूको भने सरकारसँग प्रश्नै प्रश्न।
1: सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन, यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ।
0: माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारको पहल। यातायात सेवामा नयाँ अनलाइन प्रणाली लागू। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको निर्देशन।
2: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाई चाहिँ सहकारी गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ।
0: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति। बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने। लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता। खोजी कार्य जारी।
3: नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
0: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट। वेस्ट इण्डिजले छनोट खेल्नुपर्ने।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटा तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
8: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: Mania
1: Extreme Energy Drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414.

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसिसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: प्रायोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौ भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 जनाको हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 वर्षीय एक विद्यार्थीले दिनमा 11 घण्टा भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 घण्टा इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 वर्षपछि मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ़ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्सामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
1: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
3: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले डाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौं?
1: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड़, धार्मिक विवादका घटना बढ़ेको दावी गरे। तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
4: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउनेमा केन्द्रित देखिन्छ। बालेन सरकारले आश्वासन बाँड्ने होइन, बन्द उद्योग खोल्नलाई चलाउनलाई जनतालाई परिणाम दिन काम गरिरहेको छ।
1: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
5: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल्न हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला।
1: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरुराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
6: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
7: भनेको तपाईँहरूको हात परिसकेका छैन?
6: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनुभयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
7: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
6: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
7: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
6: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
7: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
6: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन। त्यो कुरा नै अगाडि बढ्छ।
7: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानूनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
6: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो, अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने, यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
7: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नुभयो। त्यो यदि सहमतिको मिलन बिन्दु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्न खोजेको मैले
6: होइन होइन विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौँ हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने अघि पनि मैले संकेत गरे नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो सबभन्दा ठूलो कानून त्यही हो तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन
1: नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका तीनजना र सिराहाका एकजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसिलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ अन्त्यमा नेपाल बाहिरको एउटा विषय सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृह युद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए त्यो सँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ
0: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनीतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृह युद्धमा परिणत हुन योगदान पुर्यायो उक्त गृह युद्धमा लाखौं मानिस मारिएका थिए 50 वर्षभन्दा बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको शुरूदेखि मुद्दा चलाउन थालेको हो
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
9: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: औठी लाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665 2183
6: सम्पर्क मोबाइल नम्बर 9560 13375
5: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि

0: भइहाल्छ नि नानी।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
2: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
1: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: sip on your extreme energy drink.
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारीको लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर सात सानीमा बैंकको ठीक अगाडि
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
11: अब जापान ट्राई होइन स्योर गरौ
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
3: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
3: सम्पर्क नम्बर 0665909999 मोबाइल नम्बर 9856602900

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस्त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: ठा जालो
1: झोरले
0: लसो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।

0: जोजो लप्पा
1: ख्याजालो
2: झोरले
3: नस्तो फ्याकुल्ला
4: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्संग 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।